शोक मग्न छ। भोटे कोशीको बाढ़ीले छोडेको पीड़ा तत्काल मेटिने छैन। हजारौं परिवार अझै आफन्तको खोजीमा छन्। सयौं परिवार घरबार विहीन छन् र ध्वस्त संरचनाले सामान्य जनजीवन फर्काउन समय लाग्ने देखिएको छ। राष्ट्रिय शोकमा आजको दिन मृतकप्रति सम्झना व्यक्त गर्ने मात्र नभई बेपत्ताको खोजीलाई तीव्र बनाउने, विस्थापितलाई सुरक्षित घर फर्काउने र विपदले भत्काएको जीवन पुनर्निर्माण गर्ने राष्ट्रिय संकल्प गर्ने दिन समेत हो भनेर आजको

भइरहेको छ। सम्पर्कविहीन भएका व्यक्तिले आफ्ना आफन्तहरू जंगल तथा भीरमा रहेको आशंका गरेका छन्। यसैलाई मध्यनजर गर्दै सुरक्षाकर्मीले सम्भावित ठाउँमा निगरानी बढ़ाएका छन्। बाढ़ी आएको पहिलो दिनदेखि नै नदी किनार तथा त्यस आसपासका

0: आइज नयाँ पत्रिकामा खबर छ।
1: भोटे कोशी नदीमा कार्यको संयोजन गर्नुभएका उपसचिव रामबहादुर केसीका अनुसार भारत चीन र दक्षिण कोरियाको विज्ञ सम्मिलित टोलीले नेपाली सेनाको नेतृत्वमा खोज तथा उद्धारलाई निरन्तरता दिएको छ। जलविद्युत आयोजनाको सुरुङ र घर बस्ती तथा बजार क्षेत्रमा गरी दुई तहमा उद्धार तथा खोजी भइरहेको छ। भोटे कोशी बाढ़ीबाट प्रभावित तथा विस्थापित परिवारको उद्धारसँगै सरकारले पुनर्स्थापनाको काम पनि अघि बढ़ाएको छ। बाढ़ीका कारण घर जग्गा गुमाएका तथा जोखिमयुक्त ठाउँमा बसिरहेका परिवार उहाँहरूलाई सुरक्षित ठाउँमा स्थानान्तरण गरी पुनर्स्थापना गर्ने उद्देश्यले भूमि व्यवस्था सहकारी तथा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले समिति गठन गरेको हो।
0: यसैबीच सरकारले नदी र खोला किनारका जोखिमयुक्त ठाउँको बसोबास सार्न कानून निर्माण निर्माणको गृह कार्य थालेको छ। रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढ़ीले तटीय क्षेत्रका बस्ती र बजार ध्वस्त पारेपछि सरकार कानून बनाएर दीर्घकालीन समाधान र सुरक्षित आवासको प्रबन्ध गर्ने योजनामा अघि बढ़ेको हो। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले नागरिकको सुरक्षित आवासको प्रबन्ध सरकारको पहिलो प्राथमिकता भएको बताउनुभयो। त्यसैले कानून बनाएरै जोखिमयुक्त बस्ती स्थानान्तरणलाई अगाडि बढ़ाउन लागि उहाँको भनाइ छ। भूमि मन्त्रालयले भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा सार्वजनिक गरेको छ। त्यहाँ जोखिमयुक्त स्थानको बसोबास सार्ने कानूनी व्यवस्था प्रस्थापन गर्नका लागि केन्द्र र जिल्ला तहमा समिति र कार्यदल गठन गर्न सक्ने भनिएको छ। कार्यदलले भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको पहिचान जग्गा पहिचान गर्ने स्थलगत अध्ययन गरी जग्गाको लगत लिने र प्रमाण संकलन गरी जग्गा उपलब्ध गराउन सक्ने मस्यौदामा भनिएको खबर आजको नयाँ पत्रिकामा छ।
1: सामाजिक सञ्जालमा बाढ़ी पीड़ित विरूद्ध घृणा फैलाउने विरूद्ध सरकार निर्मम बन्ने प्रधानमन्त्री बालेन्द्र शाहको अभिव्यक्तिपछि नेपाल प्रहरीको साइबर ब्यूरोले दशजनाको टीम बनाएर अनुसन्धान अगाडि बढ़ाएको छ। पीड़ितका तर्फबाट कुनै उजुरी नपरे पनि पीड़ितमाथि असंवेदनशील कमेन्ट गर्नेहरूको सूची बनाइरहेको ब्यूरोले जनाएको छ। ब्यूरोका प्रवक्ता प्रहरी उपेक्षक दिलीप कुमार गिरीले सामाजिक सञ्जालमा बाढ़ी पीड़ितलाई थप पीड़ा दिने गरी कमेन्ट लेख्नेहरूको प्रोफाइल हेर्ने ठेगाना र फोन नम्बर पत्ता लगाउने काम भइरहेको जानकारी दिनुभयो। यसमा दशजनाको टीमले काम गरिरहेको छ। बाढ़ी पीड़ितलाई थप पीड़ा दिने यस्ता कामलाई निरुत्साहित गरिन्छ। जसले गरेको छ कार्यवाही हुन्छ उहाँले भन्नुभएको छ। प्रधानमन्त्री शाहले शनिबार अस्तिको फेसबुक स्टार्टर पछि पनि बाढ़ी पीड़ितमाथि नकारात्मक कमेन्ट गर्ने क्रम रोकिएको छैन। सामाजिक सञ्जालमा कसैको अपमान हुने गरी कमेन्ट लेख्नेलाई जरिवाना कैदसम्म हुने कानूनी व्यवस्था छ। कान्तिपुरमा खबर छ।

0: अत्याधुनिक इन्डोस्कोपिक प्रविधिद्वारा अनुहारमा दाग नहुने गरी गरिने आँसु नलीको अपरेशन अब वरिष्ठ अकुलोप्लास्टी सर्जनद्वारा नवदृष्टि आई हस्पिटल इटहरीमा संचालनमा आइसकेको छ। आँखाको आँसु नली बन्द भएर आँखाबाट आँसु झरिरहने समस्या भएका बिरामीका लागि नवीन प्रविधिको अपरेशन जसबाट अनुहारमा कुनै दाग रहन्न, यस अपरेशनका लागि सम्पर्क नम्बर 98626339 64। नवदृष्टि, स्वास्थ्य आँखा, सुन्दर संसार।
1: हातमा के पो बोकेर लग्यो हो गुटुङटुङ,
2: के गर्नु अब, पेन्सन थाप्न हिँडेको भन्न मिलेन, अब विदेश जान राम्रो मेन पावर खोज्न हिँडेको नि।
1: औ लु, समस्याको समाधान भनेकै म हो,
3: बरु कुन मेन पावर राम्रो छ त्यहीबाट बाहिर जाउँ भनेर हिँडेको नि।

0: भारी संख्यामा नेपाली महिला पुरुष कामदारहरूको माग भएकाले यस ग्रोथ प्रोसेस मेन पावरमा चाँडो भन्दा चाँडो सम्पर्क गर्नुहोला।
1: यस मेन पावरबाट नेपाल सरकारले मान्यता दिएका देशहरूमा श्रम स्वीकृत गराएर सबै प्रक्रिया पूरा गराई नेपालकै एयरपोर्टबाट पठाइनेछ। यस मेन पावरले गल्फ कन्ट्रीहरूमा महिला तथा पुरुष कामदारहरूलाई खाना बस्न सुविधा सहित 40,000 देखि माथि कमाई हुने राम्रा राम्रा कम्पनीहरूमा पठाइरहेको छ। साथै युरोपको हकमा खाना बस्ने सुविधा सहित मासिक 80,000 देखि माथि कमाई हुने कम्पनीहरूमा पठाइरहेको छ। र यस मेन पावरबाट फ्री भिसा फ्री टिकटमा पनि गल्फ कन्ट्री पठाइन्छ। थप जानकारीको लागि सम्पर्क घनश्याम भट्टराई, मोबाइल 9852051094, 9812377742 र व्हाट्सएप नम्बर 9704558302। ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी नेपाल।
2: खुशीको खबर नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ टारमा प्रत्येक दुई हप्तामा शनिबारको दिन वरिष्ठ नेत्र रोग विशेषज्ञ डाक्टर विजय गौतमद्वारा अत्याधुनिक मेसिन प्रयोग गरी मोती बिन्दु तथा आँखामा मासु पलाएको शल्यक्रिया गरिने भएकाले मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। अपरेसन हुने मितिहरू 2083 भदौ 20 गते शनिबार, 2083 असोज 3 गते शनिबार, 2083 असोज 17 गते शनिबार। समय बिहान 10 बजेदेखि 12 बजेसम्म। स्थान नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङटार। फोन नम्बर 0295752067, मोबाइल नम्बर 9865586460। यहाँ 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।
3: होइन है केटा, दिदीको बिहे पनि आयो, इज्जतकै लागि भए पनि एउटा एलइडी टिभी त दिनु पर्यो नि।
4: त्यो पनि हो, चार्ज लाइट पनि एउटा किन्नु पर्नेछ, बजाउनको लागि उपहार पनि चाहियो नि। मान्छेले हेर्दा घरको भित्तामा घडी पनि छैन, सम्झनाको लागि दिएका फोटोहरू खिचेर झुलाउनु पर्ने, झुलाउने ठाउँ पनि विचार गरिराख्नु पर्ने। अब चैनपुरतिरै जानु पर्ला।
3: ल, त्यतिको लागि चैनपुर जानुपर्छ। हाम्रै माझी ओखर भट्टेमा सबिन इलेक्ट्रोनिक्स एन्ड रिभर फोटो स्टुडियो छँदैछ नि,
4: तप चोक त्यहीँबाट हुन्छ त।
3: हुन्छ त, त्यहाँ त एलइडी टिभी, मोबाइल सेट, उफर, साउन्ड सिस्टम, मोबाइलका ब्याट्री, चार्जर, हेडफोन, सिम कार्ड, सबै किसिमका रिचार्ज कार्ड, लाइट, खडी, रेडियो, टिभी लगायत सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाइन्छ नि। साथै फोटोकपी, फ्याक्स, लेमिनेसन, फोटो फ्रेमिङ, प्रमाणपत्र डिजाइनिङ तथा प्रिन्टिङ, फ्रेमिङ, अर्जेन्ट फोटो, ब्यालेन्स, स्टक अफ, इमेल, इन्टरनेटको सेवा सुविधा पनि सबिन इलेक्ट्रोनिक एन्ड शिव फोटो स्टुडियोमा नै गरिन्छ नि।
5: त्यति मात्र होइन, विवाह व्रतबन्धका कार्डहरू सुपथ मूल्यमा छपाइन्छ र अर्डर अनुसारका छाप र स्ट्याम्प समेत तुरन्त बनाइन्छ।
6: सबिन इलेक्ट्रोनिक्स एन्ड फोटो स्टुडियो, माधी नगरपालिका चार, ओखरगोटे, सङ्खुवा सभा। मोबाइल 9821993181 र 9869768333।
4: सबिन इलेक्ट्रोनिक्स एन्ड शिव फोटो स्टुडियो।
7: भालुमा बासको कलिलो तामा कान्छीको मन हर्ने, भालुमा बासको कलिलो तामा कान्छीको मन हर्ने।

नेपाली रेडियो नेटवर्कको साँझ 5 बजेको नेपाली खबरमा नरेन्द्र ग्यावलीको नमस्कार। भोटेकोशी नदीमा आएको विनाशकारी बाढ़ीपछि खोज तथा उद्धार कार्यमा प्राविधिक कठिनाई थपिएपछि नेपाल सरकारले अन्तर्राष्ट्रिय समुदायसँग अत्याधुनिक उपकरण र विशेष सामग्रीहरू माग गरेको छ। परराष्ट्र मन्त्रालयले आज जारी गरेको पछिल्लो अध्यावधिक विवरण अनुसार प्रभावित क्षेत्रमा उद्धार अभियानलाई तीव्रता दिन र जोखिम न्यूनीकरण गर्न उच्च प्राविधिक उपकरणहरूको सूची नै बनाएर सहयोगको अपील गरिएको हो। जलविद्युत आयोजनाका सुरुङभित्र फँसेकाहरूको उद्धार गर्न र बाक्लो लेदोका कारण मानिसको पहुँच पुग्न नसकेका स्थानमा खोजी गर्न नेपालको आफ्नै प्राविधिक क्षमता अपर्याप्त भएपछि सरकारले विदेशी नियोग र मित्र राष्ट्रहरूसँग सहयोग मागेको छ। सरकारले अन्तर्राष्ट्रिय समुदायसँग अप्ठ्यारो भूबनोट पहिरोग्रस्त क्षेत्र र सुरुङभित्रको अवस्था स्क्यानिङ गरी बेपत्ताको खोजी गर्न उच्च क्षमताका ड्रोन र लाइडरहरूको माग गरेको छ। राष्ट्रपति रामचन्द्र पौडेलले नेपालमा लगायतका मुलुकहरूको जलवायु न्याय सुनिश्चित गर्न अन्तर्राष्ट्रिय समुदायसँग अपील गर्नुभएको छ। राष्ट्रपति पौडेलले आज राष्ट्रका नाममा सम्बोधन गर्दै विश्वव्यापी तापमापनका कारण जोखिम र उत्पन्न भइरहेको बताउनु भएको हो। राष्ट्रपति पौडेलले रसुवा बाढ़ीबाट सिर्जना भएको विपत्तिको सामना गरिरहेको अवस्थामा सबैलाई ऐक्यबद्धता भएर उभिन पनि आह्वान गर्नुभएको छ। उहाँले नेपालको विगतमा पनि भूकम्प बाढ़ी पहिरो महामारी तथा अन्य विभिन्न विपत्तिहरूको सामना गर्दै आएको बताउँदै प्रत्येक पटक नेपाली जनताले असाधारण साहस धैर्य समय र अदम्य दृढ़ताका साथ यस्ता कठिन परिस्थितिको सामना गर्दै आएको बताउनु भएको छ। नेपालको राष्ट्रिय शोक दिवसका अवसरमा नेपाल स्थित चिनिया राजदूतावासले श्रद्धांजलि कार्यक्रम आयोजना गरेको छ। बाढ़ी पहिरोमा परी ज्यान गुमाएका पीड़ितहरूको शोकमा चिनिया राष्ट्रिय झण्डा आधा झुकाइएको छ। चिनिया दूतावासले चीन र नेपाल सधैं आशा र दृढ़ताका साथ एकअर्काको साथमा उभिनेर कठिनाईहरूलाई पार गर्दै मिलेर आफ्ना घर तथा समुदायहरूको पुननिर्माण गर्ने बताएको छ। भदौ 10 आएको भोटेकोशी बाढ़ीका कारण नेपाल र चीनतर्फ ठूलो मानवीय र भौतिक क्षति भएको छ। नेपाल र चीन जोड्ने केरूङ नाका पनि पूर्ण रूपमा क्षति भएको छ। प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन असोज 6 गते न्यूयोर्क जानुहुने भएको छ। उहाँ असोज 6 गते स्वदेश फर्किने तय भएको छ। प्रधानमन्त्री शाह त्यहाँ सम्बोधन गर्न छोटो अवधिका लागि मात्र जान लाग्नु भएको हो। उहाँले भोटेकोशी बाढ़ीका कारण ठूलो जनधनको क्षति भएपछि यसपटक जलवायु परिवर्तनको असरको बारेमा राष्ट्रसंघको ध्यानाकर्षण गराउन हुनेछ। यसअघि परराष्ट्र मन्त्री शिशिर खनालको नेतृत्वमा नेपाली प्रतिनिधि मण्डल जाने तय भएको थियो, तर बाढ़ीपछि प्रधानमन्त्री शाह नै नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै जान लाग्ने भएको हो। प्रधानमन्त्री भ्रमण प्रतिनिधि मण्डल पनि 10 जनासम्मको सहभागिता हुने बताइएको छ। कोशी प्रदेश सरकार सञ्चालनका लागि सत्ताधारी दलहरू नेकपा एमाले र नेकपाले न्यूनतम साझा कार्यक्रम तयार पारेका छन्। सरकार गठनका समयमा भएको सहमति अनुसार दुवै दलले न्यूनतम साझा कार्यक्रम बनाएका हुन्। साझा कार्यक्रम बनाउन गठित कार्यदलले आपसी समझदारी कायम गर्दै नयाँ नीति प्राथमिकता र प्रतिबद्धता समेटेको प्रतिवेदन मुख्यमन्त्री हेमत कुमार कार्कीलाई बुझाएको छ। कार्यदलमा नेकपा संसदीय दलका नेता इन्द्रबहादुर आङबो, एमाले संसदीय दलका उपनेता तिल कुमार मेनाङबो, मन्त्री तिलचन्द पाठक, सांसदहरू बाबुराम गौतम, गणेश सुप्रेदी, रेवती रमण भण्डारी, एमाले प्रदेश कमिटी सचिव राजकुमार भण्डारी हुनुहुन्थ्यो। हामीसँग खबर अझै नै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा,
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौ।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास, आईएमई गरौ,
2: आईएमई गरौ, आईएमई गरौ।
3: यो आवाज हो नेपाली रेडियो नेटवर्क को, तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
4: सुनसरीको कौशिक गाउँपालिका छ लाहे टोलका एक युवकको आज बिहान चट्याङ लागेर मृत्यु भएको छ। कौशिक गाउँपालिका छका 26 वर्षीय पम्पू यादव आज बिहान भैंसी चराउन गएको बेला पानीसँगै परेको चट्याङ लागेर घटनास्थलमै मृत्यु भएको सशस्त्र प्रहरी बल नेपाल नम्बर 4 गण हेडक्वार्टर सुनसरीका प्रमुख सशस्त्र प्रहरी परीक्षक लव कुमार सापकोटाले जानकारी दिनुभयो। मृतक यादवको शव पोस्टमार्टमका लागि अहिले जिल्ला अस्पताल इनरुवा पठाइएको छ भने घटना सम्बन्धमा थप अनुसन्धान को सापकोटाले बताउनुभयो। महाकाली नदीमा बगेर कञ्चनपुरकी एक किशोरी बेपत्ता भएकी छन्। दोधारा चाँदनी नगरपालिका 10 खडखडे नजिकै 15 वर्षीय सृष्टि सुनार महाकाली नदीमा बेपत्ता भएकी हुन्। जिल्ला प्रहरी कार्यालय नदी किनारमा टिकटक भिडियो बनाउने क्रममा सुनार बेपत्ता भएको जनाएको छ। प्रहरीले इलाका प्रहरी कार्यालय दुधारा चाँदनी र प्रहरी चौकी बाबा थानबाट खटिएको प्रहरी टोलीले बेपत्ता किशोरीको खोजी गरिरहेको पनि जनाएको छ। साताको पहिलो कारोबार दिन सोमबार शेयर बजार 18.07 अंकले बढ़ेको छ। आजको कारोबारपछि नेप्से 25-60 अंकमा कायम नभएको छ। यो सहित लगातार चौथो दिन शेयर बजार हरियो अंकमा बन्द रह्यो। अघिल्लो कारोबारका दिन 4.66 अंक बढ़ेको थियो। बजारको उताप चढ़ाव आज न्यून रह्यो। दिनभर न्यूनतम अंक 25.42 अधिकतम 25.65 अंकको बीचमा नेप्से रह्यो। कारोबार रकम सामान्य बढ़ेको छ। अघिल्लो दिन 3 अर्ब 46 करोड़को कारोबार भएकोमा आज 3 अर्ब 83 करोड़ भयो। हस्त, नेपाली खबर अहिलेलाई यति नै। 6 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौ। नमस्कार।

0: रेडियो अरुण अरुण 97.6 MHz हर पल हर तपाईं सँगै
1: लोकगीत लोक भाका र मौलिक संस्कृतिको साझा चौतारी कार्यक्रम लोक चौतारीलाई प्रायोजन गर्ने साथीहरू मित्र आले महोत्तरी हाल मलेसिया,
2: विजय लिम्बू 5/1 कुशवा हाल मलेसिया,
1: सोनिम शेर्पा सिद्धिचरण नगरपालिका 11 रमाइलो डाँडा ओखलढुङ्गा,
2: राज बिराही काइला इटहरी सुनसरी हाल मलेसिया,
1: सरस्वता पोखरेल सैना मैना नगरपालिका 6 बुटवल,
2: जीवन फावेन सभा पोखरी गाउँपालिका 4 शङ्खुवासभा हाल मलेसिया,
1: सुनिता कुलुङ सिलिचोङ गाउँपालिका 2 बाला शङ्खुवासभा,
2: सूरज राई तुम्छा औवादुम्मा गाउँपालिका 5 भोजपुर हाल मलेसिया,
1: जुनी साम्पाङ राई टेम्के मयुङ गाउँपालिका 1 रिमचिङ भोजपुर हाल कुवेत,
2: अनिस टेम्बे लिम्बु सभा पोखरी गाउँपालिका 4 शङ्खुवासभा हाल मलेसिया,
1: जुनिता चामलिङ राई फिदिम नगरपालिका 5 सरसिउला केराबारी 5 थर हाल कुवेत,
2: कृष्ण तामाङ 5/5 नगरपालिका 6 वाना हाल साउदी अरब,
1: रवि पहरी हेटौडा मकवानपुर गाउँपालिका 2 राई गाउँ हाल मलेसिया,
2: साइली सुनिया कोलम मकालु गाउँपालिका 6 शङ्खुवासभा,
1: सुस्केरा जीवन सुन्दास तुम्बेवा गाउँपालिका 2 नेवार गाउँ 5 थर हाल कुवेत,
2: सपना तामाङ मोक्तान 5/5 नगरपालिका 7 वावन शङ्खुवासभा,
1: समीक्षा जोशी तुम्बेवा गाउँपालिका 2 मौवा 5 थर,
2: निष्कल चेवाली कान्छा खाम्बारी नगरपालिका 2 शङ्खुवासभा फिलहाल साउदी अरब,
1: युनिसा ब्लोन तामाङ धर्मदेवी नगरपालिका 4 मामलिङ शङ्खुवासभा,
2: सुजन कुलुङ राई सिलिचुङ 1 बेसिन्दा शङ्खुवासभा हाल कतार,
1: सुमिता याखाल लिम्बुखिम चैनपुर नगरपालिका 10 खराङ शङ्खुवासभा,
2: दिलसा राई देउमाई नगरपालिका 1 इलाम,
1: र ठुल्दाई श्रीराम दाहाल चैनपुर नगरपालिका 11 लोहाकोट शङ्खुवासभा।

नमस्कार नमस्कार नमस्कार अनि हार्दिक लोक अभिवादन। कार्यक्रम लोक चौतारीको पर्खाईमा बसिरहनु भएका तपाईँ सम्पूर्ण लोक पारखी मनहरूलाई हार्दिक स्वागत गर्दै आजको बसाईमा पनि सधाजै म तपाईँकै साथी कार्यक्रम प्रस्तुता रमा कार्यक्रम लोक चौतारीको साथमा उपस्थित भइसकेकी छु। लेक बेसीको धुन रेडियो अरू 97.6 मेगाहर्जको रेडियो तरंग सँगै अनलाइनमा तपाईँले हामीलाई www.radioarun.com.np लगइन गरेर संसारै भरबाट केही साथ सुनिरहनु भएको छ। अनि सजिलोको लागि रेडियोको अफिसियल फेसबुक पेजबाट पनि प्रत्यक्ष रूपमा लाइभ मार्फत सुन्दै हुनुहुन्छ। अनि त्यसै गरेर मोबाइल एप्लिकेशनहरूबाट पनि रेडियोलाई मजाले सुन्न सक्नुहुन्छ। मोबाइल एप्लिकेशनहरू नेपाली पात्रो, हाम्रो पात्रो, त्यसै गरेर अलएफएम नेपाली रेडियो मोबाइल एप्लिकेशनबाट हामीलाई तपाईँले संसारै भरबाट यदि तपाईँ इन्टरनेटको पहुँचमा हुनुहुन्छ भने यो समयमा सुनेर साथ दिइरहनु भएको छ। आशा गर्छु यो समय तपाईँ हामी सँगै हुनुहुन्छ, हामीलाई तपाईँले भरपूर मात्रामा सुनेर साथ दिइरहनु भएको छ र विशेष गरी कार्यक्रम लोक चौतारीको बसाईलाई तपाईँले सुन्दै आइरहनु भएको छ। हप्ताको छ दिन फरक बार अनि फरक बसाईको साथमा तपाईँसँग हामी जोडिँदै आइरहेका छौं। आइतबारदेखि शुक्रबारसम्म तपाईँहरूसँग जोडिँदै आइरहँदा आज पनि सोमबारे बसाई हो र हामीले नियमित कार्यक्रमको फर्मेट अनुसार भने सोमबारे बसाईमा चाहिँ तपाईँको आवाजबाट जुनसुकै किसिमका भाकाहरू सुन्दै आइरहेका थियौं। अनि तपाईँले आफ्नो साथीभाइहरूलाई सम्झिँदै आइरहनु भएको थियो यो बसाई मार्फत फोन गरिसके पश्चात, र आज भने चाहिँ कार्यक्रमलाई अलिकति फरक ढंगबाट सञ्चालन गर्ने तर्खरमा छौं, किनभने आज भने चाहिँ यही कार्यक्रम लोक चौतारीलाई प्रायोजन गर्नुहुने साथीहरू मध्येबाट एकजना मीडियालाई अत्यन्तै माया गर्नुहुने साथी कृष्ण तामाङको चाहिँ आज जन्मदिन परेको छ, जो पाँच खपन संस्था सभा वानाको मित्र हाल साउदी अरेबियामा हुनुहुन्छ, कामको सिलसिला यति बेला प्रभासमा रहनु भएको छ र उहाँले पनि आजको कार्यक्रमलाई चाहिँ केही रिचार्जकार प्रायोजन गर्छु साथीहरूको लागि केही रिचार्जकार प्रायोजन गर्छु जन्मदिनको अवसरमा भनेर हामीसँग जोडिनु भएको हुँदा आजको कार्यक्रममा चाहिँ अलिकति फरक ढंगबाट तपाईँहरूसँग रहन्छौ। तपाईँलाई आज हामीले विभिन्न तरिकाबाट रिचार्ज चाहिँ तपाईँको लागि उपलब्ध गराउन सक्छौ। विशेष गरी सर्वप्रथम त आज जन्मदिन मनाउनु हुने कृष्ण तामाङलाई जन्मदिनको मुरी मुरी शुभकामना यो बसाईबाट व्यक्त गर्न चाहन्छौ। र अब कार्यक्रममा के गर्छौं त भन्ने कुरा मैले तपाईँको लागि जानकारी गराउनुपर्छ। आज चाहिँ अब नियमित फर्मेट अनुसार जुनसुकै किसिमको भाकाहरू सुन्दै आइरहने बसाई प्रत्येक सोमबारको बसाईमा, त्यही अनुसार चाहिँ आजको बसाईमा तपाईँ जो जसले फोन गर्नुहुन्छ तपाईँले आफ्नो आवाजबाट तपाईँलाई मनपर्ने जुनसुकै लोक भाका पनि गुनगुनाउन सक्नुहुनेछ। र जसले उत्कृष्ट गाउनुहुन्छ उत्कृष्ट भाका गाउनुहुने तीनजना साथीहरूको लागि रिचार्ज कार्डको व्यवस्था रहेको छ भने फेसबुक लाइभबाट सुन्ने अनि सहभागिता जनाउने साथीहरूको लागि पनि छ। तपाईँले कसरी रिचार्ज जित्ने भन्ने एउटा आधार तय गरेको छौं, त्यसको लागि पनि फेसबुक लाइभबाट सुनिरहनु भएको साथीहरूले फेसबुक लाइभलाई तपाईँले कम्पलसरी रूपमा लाइक र फलो गरेको हुनुपर्छ हाम्रो पेजलाई, अनि शेयर गर्नुपर्छ हाम्रो लाइभलाई। यदि तपाईँले शेयर गर्नुभएको छ तर पेजलाई फलो गर्नु भएको छैन, लाइक गर्नुभएको छैन भने तपाईँको सेयरिङलाई हामीले मान्यता दिने छैनौ। तपाईँ जसले चाहिँ लाइक कमेन्ट अनि हाम्रो पेजलाई फलो गर्नुभएको हुन्छ अनि आजको कार्यक्रमलाई सेयर गर्नुभएको हुन्छ उहाँहरू सबैलाई हामीले रिचार्ज दिन्छौं त भन्दैनौ, तर लक्की जो जति साथीहरू सेयर गर्नुहुन्छ तपाईँको नाम हामीले लक्की ड्रमा हाल्नेछौं। तपाईँको नामको लिस्ट जति तयार गरेर चाहिँ लक्की ड्रमा हाल्नेछौं र त्यहाँबाट जम्मा तीनजना उत्कृष्ट तपाईँ लक्की चाहिँ तीनजना साथीहरूको लागि चाहिँ ₹100 रुपियाँको रिचार्ज कार्ड हामीले लाइभलाई सेयर गर्ने सुन्ने अनि हाम्रो पेजलाई फलो गर्ने साथीहरूलाई तीनजना उत्कृष्ट त नभनौ लक्की तीनजना साथीहरूलाई चाहिँ ₹100 रिचार्ज कार्ड दिन्छौं र फर्स्ट सेकेन्ड थर्ड हुने साथीलाई चाहिँ कति कति रुपियाँ रिचार्ज होला भन्ने तपाईँलाई खुलदरी भइरहेको होला। आज चाहिँ अलिक बढी नै रिचार्ज पाउनुहुनेछ तपाईँले, जसले चाहिँ सबैले भन्दा उत्कृष्ट गाउनुहुन्छ तपाईँले ₹500 रिचार्ज कार्ड पाउनुहुनेछ। त्यसै गरेर सेकेन्ड हुने साथीले ₹300 अनि थर्ड हुने साथीलाई ₹100 रिचार्ज कार्ड हामीले उपलब्ध गराउनेछौ यो बसाईबाट। अब पालो तपाईँले फोन गर्नुपर्छ 98 40 68 23 नम्बर तपाईँले डायल गर्नुभयो भने र उत्कृष्ट गीत गाउनुभयो, उत्कृष्ट भाका लोक भाका नै गाउनुपर्नेछ। यदि तपाईँले उत्कृष्ट गाउनुभयो भने रिचार्ज जित्ने अवसर तपाईँको निम्ति छँदै नै छ। यदि तपाईँलाई भाका गुनगुनाउन आउँदैन, लोकगीत आउँदैन, कुनै पनि गीत गाउन आउँदैन, कसरी सहभागिता जनाउने भन्ने लागिरहेको छ भने तपाईँले तक्क आफ्नो मोबाइलमा फेसबुक खोल्नुहोस्, हाम्रो पेजमा जानुहोस्, लाइक गर्नुहोस्, फलो गर्नुहोस्, लाइभलाई सेयर गर्नुहोस्, तपाईँ लकी ड्रमा पस्नुहुनेछ।
हुनेछ। त्यहाँ माथि तपाईँ लक्की तीनजना छनौट हुनुहुनेछ। भन्दै तपाईँले फोन गर्दै रहनु 9840 68 68 23 नम्बर तपाईँको निम्ति खुल्ला भइसकेको छ। कार्यक्रमको आरम्भ गर्न चाहन्छु यो निकै नै सुमधुर भागबाट, अब भेट होला कहिले, अब भेट होला र कहिले, पूर्णकला विषय त्यसै गरेर ऋषि खड्काको आवाज रहेको यो भागबाट आजको कार्यक्रम लोक चौतारीको आरम्भ गर्न चाहन्छु। तपाईँले सुनिरहनु भएको छ भने हामीलाई फोन डायल गर्दै रहनुहोस्, मिठो भाग गाउनुपर्छ तपाईँले, तयारी पनि गर्दै रहनुहोस्, फोन पनि डायल गर्दै रहनुहोस्। अहिले पनि आरम्भमा यो निकै नै मिठो भाग।

0: हजुर, अब भेट होला र कहिले। यो साँचीकै सुमधुर भाका पूर्णकला विषय अनि ऋषि खड्काले गाउनु भएको यो भाकाबाट कार्यक्रम लोक चौतारीको आरम्भ गरिसकेकी छु र अब भने हामी तपाईँसँग नै जोडिन चाहन्छौ। सुनिरहनु भएको छ भने 9840768823 नम्बर तपाईँको निम्ति खुल्ला छ। कतिपय साथीहरूले त भर्खरै मात्रै कार्यक्रम सुन्दै पनि हुनुहुन्छ होला। तपाईँले भर्खरै मात्रै सुन्दै हुनुहुन्छ भने आजको व्यवसायबाट चाहिँ रिचार्ज जित्ने अवसर रहेको छ। तपाईँलाई मिठो भाका गुनगुनाउन आउँछ भने फोन गर्नुहोस्। जसले उत्कृष्ट गाउनुहुन्छ, उत्कृष्ट गाउनुहुने तीनजनाको लागि रिचार्ज कार्डको व्यवस्था रहेको छ भने फेसबुक लाइभबाट सुनेर साथ दिनुहुने तपाईँ अनि लाइभलाई सेयर गर्नुहुने हाम्रो पेजलाई लाइक फलो गर्नुहुने साथीहरू मध्येबाट चाहिँ लक्की तीनजना चाहिँ साथीहरूको लागि पनि रिचार्ज कार्डको व्यवस्था रहेको छ। आज विशेष जन्मदिन मनाउनुहुने कृष्ण तामाङलाई फेरि पनि जन्मदिनको धेरै धेरै शुभकामना व्यक्त गर्दै गर्दै म फोन कलतर्फ लाग्न चाहन्छु। आजको लागि पहिलो सहभागी मित्र फोन लाइनमा आइसक्नु भएको छ। कहाँ बाटोको हुनुहुन्छ, उहाँलाई स्वागत गर्छु। नमस्कार हजुर। हजुर नमस्ते। नमस्ते, को बोल्दै हुनुहुन्छ कुन ठाउँबाट? सुनो सुनिता बोल्दै हुनुहुन्छ खानबारीको बेतिनेबाट। के छ खबर खबर, सन्चै हुनुहुन्छ सुनिताजी? सधैँभरि राम्रै रहोस् यस्तै खबर सुन्न पाऊ। अनि कता खेततिर बेजी छु भन्नुभएको हो? अनि कार्यक्रम भने सुन्न पाउनु भएको छ कि छैन हजुरले? ए ल ठिक छ ठिक छ, भने पछाडि अझ के गर्नुपर्ने हो भन्ने कुरा त तपाईँलाई थाहा भइसकेको रहेछ। र ठिक छ, अब हामी धेरै साथीहरूलाई जोड्नु छ, कुराकानीलाई छुट्याउँदै हामी भाका सुन्नतर्फ लाग्छौँ।
1: हुन्छ,

0: तिमी जीवन तिमी नै मृत्यु हो नछोडा है मलाई मिठो भाग गाउने कोसिस गर्नुभयो यहाँलाई धेरै धेरै धन्यवाद छ कार्यक्रम सुन्दै रहनु सुनिताजी अहिले हामी छुटिन्छौं हस् नमस्ते बाई बाई साथी हुनुहुन्थ्यो सुन सुनिता खानपारीको बेतिनीबाट हामीलाई फोन गर्नुभयो उहाँसँग म छुटिसकेकी छु अब पालो तपाईँको हो यति बेला अर्को साथी हुनुहुन्छ लाइनमा कहाँबाट को आउनु भएको छ उहाँलाई म स्वागत गर्छु हेलो नमस्ते हजुर हजुर साथी फोन लाइनमा हुनुहुन्छ तपाईँले हामीलाई सुनिरहनु भएको छ भने 9840-6868 नम्बर डायल गर्न सक्नुहुन्छ हुनुहुन्छ मित्र नमस्कार हजुर हजुर नमस्ते लोक साङ्गीतिक अभिवादन को बोल्दै हुनुहुन्छ कुन ठाउँबाट अतीत अन्जान राई आउनुभयो के छ खबर खबर सन्चै हुनुहुन्छ नि हजुर हामीलाई पनि एकदम ठिक छ आराम छौ सन्चै छौ अतीतजी होइन अनि कार्यक्रम सुन्दै हुनुहुन्छ
1: हजुर प्रोग्राम मैले अहिलेदेखि भर्खरैदेखि सुन्न थालेको भन्नुपर्छ
0: भर्खरैदेखि सुन्न थाल्नु भएको छ है अनि आज के गर्नुपर्ने हो भन्ने कुरा तपाईँलाई थाहा छ कि छैन भन्नुहोस् त
1: आज जुन सुकै भए पनि लोकधारा गाउनुपर्ने हो कि जस्तो
0: हजुर फर्मेट पनि त्यही हो र आज चाहिँ साथी स्पोन्सरमा हुनुहुन्छ आज चाहिँ कृष्ण तामाङजीको जन्मदिन परेको हुँदा उहाँ आफैले रिचार्ज कार्ड प्रायोजन गर्नु भएको छ जसले उत्कृष्ट गाउनुहुन्छ उहाँहरूको लागि रिचार्ज कार्डको व्यवस्था छ फेसबुक लाइभको सेयर अनि हाम्रो पेजलाई फलो गर्नुहुने लाइक गर्नुहुनेबाट पनि हामीले लकी ड्रबाट केही साथीहरूको लागि रिचार्ज कार्डको व्यवस्था गरेका छौ हुन्छ भाका सुरु गर्न सक्नुहुन्छ
1: हुन्छ म कोसिस चाहिँ गर्छु खासै आउँदैन
0: हस् हुन्छ ल सुरु गर्नुहोस् त

0: यादै यादमा तन मन चल्छ, तिमी छौ र मुठुको यो ढुकढुकी चल्छ। तपाईँलाई धेरै धेरै धन्यवाद छ, गीत गाउने कोसिस गर्नुभयो। हेरौँ के हुन्छ कार्यक्रमको अन्तिममा, हामीलाई सुन्दै रहनुहोस् है त। अहिले हामी छुटिन्छौ, हस् नमस्ते, बाई बाई। साथी हुनुहुन्थ्यो हामीलाई अतीत अन्जान राई, उदयपुरको मित्र, हाल काठमाडौँबाट फोन गर्नुभयो। उहाँसँग म छुटिसकेकी छु, पालो तपाईँको हो। यति बेला अर्को साथी हुनुहुन्छ फोन लाइनमा, कहाँबाट को आउनु भएको छ उहाँलाई ढिला नगरिकन स्वागत गर्न चाहन्छु। नमस्कार हजुर।
1: नमस्ते।
0: हजुर नमस्ते। नमस्ते, को बोल्दै हुनुहुन्छ, कुन ठाउँबाट? सुनिता कुलुङ बोल्दै हुनुहुन्छ। कता तपाईँ, सिसुवातिर हुनुहुन्छ है? अनि के छ सुनिताजी, सन्चै हुनुहुन्छ? पानी परिया छ त्यता, निकै ठुलो पानी पर्यो हो कि हल्का थोरै थोरै सानो सानो पानी पर्या हो? ए ओके, ला हुन्छ, कार्यक्रम पनि सुन्दै हुनुहुँदो रहेछ, खुसी लाग्यो आउनु भएको छ। अब तपाईँले पनि हामीलाई भाका सुनाउन सक्नुहुन्छ?
1: हुन्छ,
0: ल सुरु गर्नुहोस्।
1: Thank you.

0: हस् हुन्छ, तपाईँलाई धेरै धेरै धन्यवाद छ, मिठो भाका गुनगुनाउने कोसिस गर्नुभयो। कार्यक्रम सुन्दै रहनु सुनिताजी, अहिले हामी छुटिन्छौ।
1: आफ्नो प्रकृतिमा भन्दा अगाडि जन्मदिन मनाउनुहुने साथी कृष्ण तामाङलाई जन्मदिनको धेरै धेरै शुभकामना भन्ने जान्छु ल। नमस्ते।
0: हस् नमस्ते, बाई बाई। साथी हुनुहुन्थ्यो हामीलाई फोन गर्नुभयो सुनिता कुलुङ संखुवा सभाको बालको मित्र हल्सी सुवाबाट फोन गर्नुभयो, उहाँसँग म जोडिसकेको छु। तपाईँ पनि जोडिन सक्नुहुन्छ 9840-6868 नम्बर तपाईँको निम्ति खुल्ला नै छ। फेरि पनि म फोन कलतर्फ नै लाग्न चाहन्छु। यति बेला अर्को साथीको आगमन भइसकेको छ। नमस्कार हजुर। हजुर नमस्ते, को बोल्दै हुनुहुन्छ कुन ठाउँबाट? रेनिसा बोल्दै हुनुहुन्छ शहीद भूमिबाट है। हजुर, अनि के छ तपाईँको खबर, सन्चै हुनुहुन्छ? ठिक छ ठिक छ, कार्यक्रम पनि सुन्दै घरायसी काममा पनि व्यस्त हुनुहुँदो रहेछ। सुन्छ अब कुराकानीलाई त्यति लामो पनि नबनाऊ, सर्किटमै कुराकानी गर्दै हामी भाका नै सुन्छौ नि त है।

0: हस् हुन्छ, यहाँलाई धेरै धेरै धन्यवाद छ, मिठो भाका गुनगुनाउने कोसिस गर्नुभयो, कार्यक्रम सुन्दै रहनुहोस्, अहिले हामी छुटिन्छौ। हस् नमस्ते, छुट्याउँ। साथी हुनुहुन्थ्यो रेनिसा राई धनकुटाको शहीद भूमिबाट हामीलाई फोन गर्नुभयो र छुटिनु भएको छ। अब पालो तपाईँको हो, आज धेरै भन्दा पनि धेरै साथीहरूलाई जोड्नेछु किनभने धेरै साथीहरूको भाकाहरू सुन्नेछौ र जसले सबैले भन्दा उत्कृष्ट गाउनुहुने साथीहरूको लागि रिचार्ज कार्ड उपलब्ध गराउनेछौ। म फेरि पनि ढिला नगरिकन फोन कलतर्फ नै लाग्न चाहन्छु। यति बेला अर्को साथी हुनुहुन्छ, नमस्कार हजुर। हजुर सेवारो को बोल्दै हुनुहुन्छ, कुन ठाउँबाट? सुमी लिम्बु तेह्रथुमबाट आउनुभयो, के छ तपाईँको खबर, सन्चै हुनुहुन्छ सुमीजी? हजुर मलाई पनि एकदमै ठिक छ, आराम छु, सन्चै छु। अनि के छ, कार्यक्रम सुन्दै हुनुहुन्छ नि? ओके ल हुन्छ, खुसी लागेको छ। अब हामी ढिला नगरिकन भाका नै सुन्छौँ है त।
1: हुन्छ, म प्रेस गर्छु है त।
0: ल सुरु गर्नुहोस्।

0: निर्मलाय
1: हा हुन्छ, यहाँलाई धेरै धेरै धन्यवाद छ। सुमेजी आउनुभयो अनि भाका गुनगुनाउने कोसिस गर्नुभयो। हेरौँ कार्यक्रम अन्तिममा हामीलाई सुन्दै रहनुहोस्, अन्तिम समाचार दिनुहोला। नमस्ते साथी हुनुहुन्थ्यो सुमे लिम्बू, हामीलाई फोन गर्नुभयो तेह्रथुमबाट, उहाँसँग म छुटिसकेकी छु। कार्यक्रम लोक चौतारीको बसाई तपाई सुन्दै हुनुहुन्छ र यो बसाईमा तपाईसँग जोडिएर आज मैले सुमधुर आवाजमा भाकाहरू सुनिरहेकी छु। किनभने आजको बसाईमा चाहिँ हामीलाई माया गर्नुहुने मीडिया प्रेमी साथी र यो कार्यक्रमलाई प्रायोजन गर्नुहुने मध्येबाट एकजना साथी कृष्ण तामाङ, जो संघुवा सभा पाँच खबन वानाको मित्र, हाल साउदी अरबियामा हुनुहुन्छ कामको सिलसिलामा। उहाँले आजको जन्मदिनको अवसर पारेर केही रिसर्च कार्डहरू प्रायोजन गर्नुभएको छ, जसको निमित्त आज हामीले कार्यक्रममा चाहिँ तपाईँलाई प्रतिस्पर्धा गराइरहेका छौं। जसले उत्कृष्ट गाउनुहुन्छ उहाँको लागि रिचार्ज कार्डको व्यवस्था रहेको छ भने फेसबुक लाइभलाई शेयर गर्नुहुने, साथमा हाम्रो पेजलाई लाइक र फलो अनिवार्य गरेको हुनुपर्नेछ। त्यहाँबाट पनि हामीले चाहिँ भाग्य माने तीनजना साथीहरूको लागि रिचार्ज कार्ड उपलब्ध गराउनेछौ। अहिले पनि कार्यक्रममा एउटा मिठो भाका राख्ने बेला भएको छ, तसर्थ तपाईँको निम्ति एउटा मिठो तीज विशेष भाका राख्न चाहन्छु। सिङ्गापुरे जान्छौ र बलको गीत रहेको छ, यो गीत तपाईँको निम्ति राख्छु। गीत पश्चात म फेरि पनि तपाईँसँग नै भागोसरी गर्नको निम्ति फर्किन आउनेछु। सधैँ रहनुहोस्।

0: हजुर मायाले मलाई सिङ्गापुर जाउँ भन्छ यो निकै नै मिठो तिज गीत तपाईँको निम्ति प्रस्तुत गरे वीरेन्द्र हो र त्यसै गरेर समीक्षा अधिकारीका आवाजको यो तिज विशेष गीत तपाईँले सुन्नुभयो। कार्यक्रम लोक चौतारीको बसाई हो तपाईँले सुनिरहनु भएको छ। आजको बसाई भने अलिकति सदाभन्दा फरक ढंगबाट त नभनौं फर्मेट पनि हामीले परिवर्तन त गरेका छैनौं तर आज अलिकति स्पेसियल बनेको छ किनभने आज जन्मदिन मनाइरहनु भएको छ कृष्ण तामाङले। उहाँको जन्मदिनको अवसर पारेर उहाँ आफैले आजको बसाईको लागि भनेर केही रिचार्ज कार्डहरू उपलब्ध गराउनु भएको छ। जुन रिचार्ज कार्डहरू चाहिँ आज जो जसले सहभागिता जनाउनुहुन्छ उहाँहरू मध्येबाट केही साथीहरूले पाउनुहुनेछ र तपाईँ सुनिरहनु भएको छ भने फोन गर्नुहोस् 9847683823 नम्बर तपाईँको निम्ति खुल्ला छ। म ढिला नगरिकन फेरि पनि फोन कल तर्फ नै लाग्न चाहन्छु। यति बेला साथी लाइनमा हुनुहुन्छ। नमस्कार हजुर। हजुर नमस्ते नमस्ते थ्याफुल्लाको बोल्दै हुनुहुन्छ कुन ठाउँबाट? रचना लामा बोल्दै हुनुहुन्छ। के छ तपाईँको खबर? सन्चै हुनुहुन्छ रचनाजी? घाँस काट्दै हुनुहुन्छ। तपाईँ खादबारीको माल्टाबाट है कि कता पो? ए पाङ्टा हो सरी। अनि के छ अहिले घाँस पनि काट्दै हुनुहुन्छ कार्यक्रम पनि सुन्दै हुनुहुन्छ भनेपछि आज के छ फर्मेट कसो छ भन्ने तपाईँलाई हामीले भन्न परेन
1: पर्दैन।
0: ए ल ठिक छ ठिक छ ल त्यसो भए हामी ढिला नगरिकन भाका नै सुन्छौ। आज कुन भाका लिएर आउनुभयो ल सुरु गर्नुहोस्।
1: थोरै गाउँछु ल।
0: हुन्छ ल जति सक्नुहुन्छ तपाईँको इच्छा हो ल सुरु गर्नुहोस्।

0: हा हुन्छ, यहाँलाई धेरै धेरै धन्यवाद छ सहभागिताको निम्ति। कार्यक्रम सुन्दै रहनुहोस् रचनाजी, अहिले हामी छुटिन्छौ। ल हुन्छ, छोटोमा है त।
1: आजको दिनमा जन्मदिन मनाउने भाइ कृष्ण तामाङ माइती राजालाई जन्मदिनको लाखौंला करोडौं करोडौं शुभकामना भाइ, तिमीलाई जन्मदिनको लाखौंला शुभकामना है भन्दै
0: नमस्ते। बाई बाई साथी हुनुहुन्थ्यो रचना लामा, खानबारीको पाङठाबाट हामीलाई फोन गर्नुभयो र छुट्नु भएको छ। एउटा भाका गुनगुनाउनुभयो उहाँले पनि। पालो तपाईँको हो, अर्को साथी हुनुहुन्छ लाइनमा, उहाँलाई म स्वागत गर्छु। नमस्कार हजुर।
2: नमस्कार।
0: हजुर नमस्कार, को बोल्दै हुनुहुन्छ, कुन ठाउँबाट? मोरङबाट निर्मला न्यौपाने। हजुर, के छ तपाईँको खबर? कार्यक्रम सुन्दै हुनुहुन्छ?
2: एकदम ठिकै छ, एकदम सुनिरहेको छु। सुरुदेखि नै है फोन ट्राई गरेको गरे, फोन लाग्दै लागेन, बल्ल फोन
0: लागिरहेको छ है। धेरै ट्राई गर्नु पर्यो तपाईँले। ल ठिक छ ठिक छ, आउनु भएको छ। अब हामी कार्यक्रमको अन्तिम अन्तिमतिर छौँ, समय पनि छोटो छ, भाका नै सुनिहालौ न।
2: हजुर हुन्छ,
0: हस् हुन्छ, ल सुरु गर्नुहोस् त।

0: ಮಕ್ಕ ಸರಿ ಪರ್ಕಂತು ಪರ್ಕನ್ನ ನಂತರ
1: सर है ठिक छ तपाईँलाई धेरै धेरै धन्यवाद छ मिठो भाका गुनगुनाउने कोसिस गर्नुभयो कार्यक्रम सुन्दै रहन सन्तिमसम्म निर्मलाजी अहिले हामी छुटिन्छौ हस् नमस्ते बाई बाई साथी हुनुहुन्थ्यो निर्मला नेउपाने हामीलाई मोरङबाट फोन गर्नुभयो उहाँसँग म छुटिसकेकी छु पालो तपाईँको हो जो जति साथीहरूले सुनिरहनु भएको छ तपाईँले खुल्ला रूपमा सहभागिता जनाउन सक्नुहुन्छ र भाका गुनगुनाउन सक्नुहुन्छ अब चाहिँ समय पनि धेरै छैन अन्तिममा एकजना साथी मात्रै लिन चाहन्छु फोन कलमा हुनुहुन्छ कहाँबाट को आउनुभयो स्वागत गर्छु नमस्कार हजुर
2: नमस्ते
1: नमस्कार हजुर नमस्ते सेवारो को बोल्दै हुनुहुन्छ कुन ठाउँबाट
2: हजुर म
1: मुस्कानी मेनुका मुस्कान मेनुका इटहरीबाट इटहरीतिर हुनुहुन्छ बिचमा हराउनु भएको थियो के छ खबर खबर आराम हुनुहुन्छ सबैभरि ठिकठाकै रहनुहोस् त्यही कामना गर्न चाहन्छु अनि कार्यक्रम त सुन्दै हुनुहुन्छ नि हजुरले होइन
2: कार्यक्रम अघि भर्खर थोरै मैले के अरे फेसबुक लाइभबाट सुनिरहेको थिएँ अनि मलाई जानकारी चाहिँ बहिनीले गराइराख्नु भएको थियो फोन ट्राई गर्नु न भन्दै हुनुहुन्थ्यो
1: ठिक छ त्यसो भनेदेखि अब समय पनि धेरै छैन ढिला नगरिकन हामी भाका नै सुन्छौँ आज कुन भाका सुनाउनुहुन्छ
2: हुन्छ अब मैले प्रोग्राममा फोन गर्नु छोडेको छ धेरै भनेर कि मलाई कस्तो डर पनि लागिरहेको छ र पनि म थोरै प्रयास गर्छु नि है
1: हस् हुन्छ ल सुरु गर्नुहोस् त

हजुर, कार्यक्रम लोक चौतारीको बसाई तपाईँ सुनिरहनु भएको छ लेखबेसीको धुन रेडियो अरू 97.6 मेगाहर्जको रेडियो तरंग सँगै अनलाइनका विभिन्न माध्यमबाट हामीलाई सुनिरहनु भएको छ। आजको कार्यक्रममा धेरै साथीहरूले सहभागिता जनाउनुभयो, जम्मा 8 जना साथीहरू हुनुहुन्थ्यो। सबै साथीहरूले आफ्नो किसिमको आफ्नो स्तरबाट भाका गुनगुनाउनु भएको छ, सबैले उत्कृष्ट गाउनु भएको छ। उहाँहरू मध्येबाट पनि हामीले अझ उत्कृष्ट 3 जना छनौट जसरी पनि गर्नु नै पर्ने हुन्छ। र आज चाहिँ हामीले फेसबुक लाइभबाट सेयर गर्ने साथीहरू पनि धेरै हुनुहुन्छ। त्यो भएको हुँदा चाहिँ यो फेसबुक लाइभबाट कसले सेयर गर्नुभयो अनि सेयर गर्नुहुने साथीहरूले हाम्रो पेजलाई चाहिँ अनिवार्य रूपमा फलो गर्नु भएको छ कि छैन, लाइक गर्नु भएको छ कि छैन, त्यो हेर्नको लागि भने चाहिँ अलिकति समय लाग्ने भएको हुँदा चाहिँ यो फेसबुक लाइभको चाहिँ रिजल्ट हामीले भोलि तपाईँको लागि अनाउन्स गर्नेछौँ। जसले यो ठ्याक्कै कार्यक्रमको अवधिभरसम्म कार्यक्रमलाई सेयर गर्नुभएको छ ती साथीहरूको नाम लिस्ट चाहिँ हामीले लकी ड्रमा हाल्नेछौ। फेसबुक लाइभबाट चाहिँ तपाईँले सेयर गर्नु भएको छ यदि भने हाम्रो पेजलाई लाइक फलो गर्नुभएको छ भने पक्कै पनि तपाईँ लकी ड्रमा बन्नुहुनेछ। यसको रिजल्ट हामी भोलि मात्रै तपाईँको लागि अनाउन्स गर्नेछौ, लिएर आउनेछौ। र आज चाहिँ हामीले फोन लाइनबाट जो जति साथी जोडिनुभयो र जो जसले भाका गुनगुनाउनुभयो उहाँहरू मध्येबाट उत्कृष्ट 3 जनाको नाम चाहिँ छनौट गरिसकेका छौँ। उहाँहरूको नाम सरस्वती वाचन गरिहाल्छु, समयले पनि नेटवर्क नै लागिसकेको छ। त्यसर्थ आज जो जति साथी हुनुहुन्थ्यो उहाँहरू मध्येबाट उत्कृष्ट सबैले भन्दा अलिक बढी राम्रो गाउनु भएको हो कि जस्तो लाग्ने एकजना साथी होइन, उहाँको नाम चाहिँ सुमी लिम्बू, ज्योति रथमबाट फोन गर्नुभएको थियो। सुमीजीलाई धेरै धेरै बधाई भन्न चाहन्छु। उहाँले आजको बसाईबाट रु 500 रुपियाँको रिचार्ज प्राप्त गर्नुभएको छ भने दोस्रो स्थान हासिल गर्न सफल हुनुभएको छ रेनी साराई धनगुटाबाट। उहाँले आजको बसाईबाट 300 रुपियाँको रिचार्ज प्राप्त गर्नुभएको छ भने तेस्रो स्थान प्राप्त गर्न सफल हुनुभएको छ। सुनिता कुलुङ संखुवा सभा बालाको मित्र हाल सिसुवाबाट फोन गर्नुभएको थियो। उहाँले आजको बसाईबाट 100 रुपियाँको रिचार्ज कार्ड प्राप्त गर्न सफल हुनुभएको छ। त्यसर्थ तिनैजना साथीहरूलाई धेरै धेरै बधाई भन्न चाहन्छु। र तपाईँले आफ्नो रिचार्ज कार्ड लिनको लागि हामीलाई फोन गर्नुपर्छ रेडियोकै मोबाइल नम्बर 98 40 68 68 23। अब यो कार्यक्रम पश्चात तपाईँले फोन गर्नुभयो भने तपाईँलाई हामी रिचार्ज कार्ड उपलब्ध गराउनेछौँ।

0: फेसबुक लाइभबाट चाहिँ हामीले त्यसको रिजल्ट चाहिँ भोलि माथि अनाउन्स गर्नेछौ भन्दै यति जनसम्म सुनेर साथ दिने तपाईँ सम्पूर्ण लोकपारखी मनहरूलाई धेरै धेरै धन्यवाद छ। कार्यक्रमलाई प्रायोजन गर्नुहुने मीडिया प्रेमी साथीहरूप्रति हार्दिक आभार व्यक्त गर्न चाहन्छु र आज जन्मदिन मनाउनुहुने कृष्ण तामाङलाई फेरि पनि जन्मदिनको धेरै धेरै शुभकामना र आज उहाँले रिचार्ज कार्डको आयोजन गरेर फेरि पनि अर्को रिचार्ज कार्डको आयोजनमा जोडिनु भएको हुँदा विशेष धन्यवाद हार्दिक आभार व्यक्त गर्दै गर्दै आजको बसाईबाट म तपाईँकै साथी कार्यक्रम प्रस्तुत रमा बिदा चाहन्छु। हवस् त नमस्कार। तपाईँको बाँकी पल शुभ हो शुभ सन्ध्या।
1: रेडियो अरुण टाइम चेक 6 PM
2: अहिले साँझको 6 बज्यो।

0: सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनको सूचना।
1: विगत तीन दशक भन्दा बढ़ी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेरिनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 का लागि स्नातक तह भेटेरिनरी तर्फ 5 वर्षे बीबीएससी एनएएच भेटेरिनरी डाक्टर र कृषि तर्फ बीएससी एजी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
0: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 28 गते सम्म, प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
1: बीई सिभिल, बीई इलेक्ट्रिकल, बीई कम्प्युटर तर्फ केही सिट रिक्त रहेको हुँदा आईओई पुलचोकबाट प्रवेश परीक्षा उत्तीर्णहरूलाई सिधा भर्ना लिइरहेको जानकारी गराइन्छ।
0: तपाईँको सपना हाम्रो जिम्मेवारी, भविष्यको यात्रा आजै एनपीआईबाट सुरु गरौँ।
1: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवन, फोन नम्बर 056-421-2161-596-617,
0: मोबाइल 98550-6076-8, 98550-6076-9, 98511-62594, 98510-5422-4।
2: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो।
3: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठे घरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
2: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
4: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
1: फोन 056-494-333-493-555।
5: नेपाल दर्पणमा अब खबरको सिलसिला। भोटेकोशी र त्रिशुली नदीमा आएको विनाशकारी बाढ़ीको 13 दिन आज सरकारले देशभर राष्ट्रिय शोक मनाएको छ। आज नेपालभरका सरकारी कार्यालय तथा विदेशमा रहेका नेपाली कूटनीतिक नियोगहरूमा राष्ट्रिय झण्डा आधा झुकाइएको छ। बाढ़ी आएको 13 दिनसम्ममा 1355 जनाको शव फेला परेको छ भने झण्डै 5,000 मानिसहरू सम्पर्कविहीन रहेका राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। प्राधिकरणका अनुसार चीनसँगको सीमासँग जोडिएको रसुवादेखि भारतसँगको सीमा जोडिएको नवलप्रासी पश्चिमसम्ममा मानिसहरूको खोजी चलिरहेको छ। रसुवामा भोटेकोशी भनिने नदी नुवाकोट पुगेपछि त्रिशुली र चितवन देवघाट भन्दा तल्लो भूभागमा नारायणी नदी भने चिनिन्छ। अहिले नेपाली सेना विभिन्न जलविद्युत आयोजनाका स्रोत तथा भूमिगत विद्युत गृह र हवाई मार्गबाट खोजी तथा उद्धारमा केन्द्रित छ। सशस्त्र प्रहरले रसुवाको टिमुरेदेखि नवलप्रासी बर्दघाट सुस्ता पश्चिमको गण्डक नहरसम्म नदी किनारसम्म स्थलगत खोजी गरिरहेको छ। आज सिलिमी जलविद्युत आयोजनाको पावर हाउससम्म पुग्ने प्रयास भएको नेपाली सेनाले जनाएको छ। यो आयोजनाको भूमिगत पावर हाउसभित्र जाने सुरुङमा अहिलेसम्म 100 मिटर भन्दा अगाडि जान सकिएको छैन। रसुवागढ जलविद्युत आयोजनाको भूमिगत विद्युत गृहसम्म उद्धार टोली पुगे पनि मानिसहरू नभेटेको नेपाली सेनाले जनाएको छ। लाङटाङमा पेनिस्टक पाइप काटेर भित्रसम्म पुग्दा दुईजनाको शव भेटिएको छ। माथिल्लो त्रिशुली 1 धेरै सुरुङहरू रहेको कारण त्यसमा अहिलेसम्म नपुगेको ठाउँमा पुग्ने प्रयास भइरहेको सेनाले जनाएको छ। यसअघि नेपाली सेना र कोरियाली विज्ञहरूको विशेषज्ञ टोलीले यो आयोजनाबाट बाढ़ीको 11 दिनमा 1 नागरिकको जीवित उद्धार गरेको थियो भने 2 शव निकालेको सेनाले जनाएको छ। त्यसभन्दा तल माथिल्लो त्रिशुली ए र माथिल्लो त्रिशुली बी को आयोजनामा सेना र शस्त्र प्रहरी दुवैको संयुक्त टोली खोजी र उद्धारमा खटिएको छ। त्रिशुली 3A को भूमिगत पावर हाउस क्षेत्रबाट बाढ़ीको 10 दिनमा 2 कर्मचारीको जीवित उद्धार भएको थियो। नेपाली सेनाले मानिसहरू जान नसकिने ठाउँमा ड्रोन प्रयोग गरे गरेर पनि खोजी गरिरहेको जानकारी दिएको छ। श्रम संरचनामा मानिसहरू जीवितै रहने रहेको हुन सक्ने आशा अझै कायम रहेको सेनाले जनाएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवामा 84%, नुवाकोटमा 96% र धादिङमा 99% भन्दा धेरै घरधुरीमा विद्युत आपूर्ति भइसकेको जनाएको छ। अहिले बाढ़ीबाट विस्थापित भएका मानिसहरूलाई 39 होल्डिङ सेन्टरमा राखिएको छ।
0: राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु न्याय सुनिश्चित गर्न अन्तर्राष्ट्रिय समुदायसँग अपील गर्नुभएको छ। आज राष्ट्रका नाममा सम्बोधन गर्दै राष्ट्रपति पौडेलले भोटेकोशी विपत्तिले हिमाली पर्यावरणको असाधारण नाजुक अवस्था मात्र नदेखाएर निरन्तर बढ़दै गएको विश्वव्यापी तापक्रम र त्यसबाट उत्पन्न जोखिमप्रति गम्भीर रूपमा सचेत गराएको बताउनुभयो। नेपालले विगतमा पनि भूकम्प, बाढ़ी, पहिरो, महामारी तथा अन्य विभिन्न विपत्तिहरूको सामना गर्दै आएको स्मरण गर्दै राष्ट्रपति पौडेलले हरेक पटक नेपाली नागरिकले असाधारण साहस, धैर्य, संयम र अदम्य दृढ़ताका साथ कठिन परिस्थितिको सामना गर्दै आएको बताउनुभयो। उहाँले बाढ़ीले पुर्याएको क्षतिको पुनर्निर्माण, पुनस्थापना र आर्थिक पुनरुत्थानको प्रक्रियामा जाँदै गर्दा नेपालले अपनाउँदै आएको विकास मोडेलमाथि पनि पुनर्विचार गर्नुपर्ने बताउनुभयो। उहाँले परिवारका सदस्य तथा साथीभाइहरूको खबरको प्रतीक्षामा रहेका सबैलाई खोजी तथा उद्धार कार्य निरन्तर रूपमा जारी रहने कुरामा विश्वस्त हुन आग्रह गर्नुभयो। राष्ट्रपति पौडेलले अस्थायी आश्रय स्थलहरू सुरक्षित तथा मर्यादित हुनुपर्नेमा सचेत र संवेदनशील रहन सरकारको ध्यानाकर्षण समेत गराउनु भएको छ।
5: यसैबीच राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डाक्टर धर्मराज उप्रेतीले बाढ़ी प्रभावित धेरै क्षेत्रमा राहत पुगिसकेको दावी गर्नुभएको छ। आज आयोजित कार्यक्रममा उहाँले हेलिकप्टर प्रयोग गर्नुपर्ने क्षेत्र बाहेक अन्य ठाउँमा राहत पुगिसकेको जानकारी दिनुभएको हो। अहिले हेलिकप्टरलाई खोज तथा उद्धारमा प्राथमिकता दिएकाले कतिपय ठाउँमा राहत पठाउन कठिन भएको र त्यस्ता ठाउँमा त्रिशुली वा रसुवा जस्ता नजिकका बिन्दुबाट खाद्य सामग्री पठाउने प्रयास भइरहेको उहाँले बताउनुभयो। विपदको पहिलो दिनदेखि नै 3 सुरक्षा निकाय उद्धार र राहतमा 24 घण्टा सक्रिय रहेका डाक्टर उप्रेतीको भनाइ छ।
0: नेपाली कांग्रेसले रसुवाको भोटेकोशी बाढ़ी प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि सरकारलाई 1 करोड़ रूपियाँ आर्थिक सहयोग गरेको छ। पार्टी महामन्त्री प्रदीप पौडेल सहितको टोलीले सिंहदरबारमा अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेलाई भेटेर सहयोग रकम हस्तान्तरण गरेको हो। भेटका क्रममा अर्थमन्त्री डाक्टर वाग्लेलाई बाढ़ी प्रभावित नागरिकको खोज तथा उद्धार कार्यलाई थप प्रभावकारी बनाउन आग्रह गरेको पार्टी महामन्त्री पौडेलले बताउनुभयो। भेटपछि संचारकर्मीसँग कुरा गर्दै उहाँले बाढ़ीबाट क्षतिग्रस्त भएका जलविद्युत आयोजना का सुरुङ तथा टनेलमा फँसेका नागरिकको अवस्थाबारे जानकारी गराउन ध्यानाकर्षण गराएको बताउनुभयो।
5: यसैबीच भोटेकोशीमा आएको भीषण बाढ़ीबाट विस्थापित नागरिकको खाद्यान्न तथा बसोबास व्यवस्थापनको जिम्मेवारी बागमती प्रदेश सरकारले लिने भएको छ। आज ललितपुरमा आयोजित पत्रकार सम्मेलनमा मुख्यमन्त्री किरण थापा मगरले प्रादेशिक विपद व्यवस्थापन कोषबाट बजेट र सामग्री उपलब्ध गराउने जानकारी दिनुभयो। उहाँका अनुसार तीनै तहका सरकारबीच कामको स्पष्ट बाँडफाँड गरी विस्थापितलाई सेल्टरमा राख्ने, खाद्यान्न उपलब्ध गराउने र पालिकाले गरेको खर्च प्रदेश सरकारले बिहोर्ने व्यवस्था मिलाएको बताउनुभयो। साथै प्रदेश सरकारले डीएनए परीक्षण र शव व्यवस्थापनमा सहजीकरण गर्नुका साथै बाढ़ीमा परि अभिभावक गुमाएका बाल बालिकालाई कक्षा 12 आवासीय विद्यालयमा निशुल्क पढ़ाउने निर्णय गरेको छ। धादिङको कृष्णभीरमा पहिरो जाँदा काठमाडौँ उपत्यकामा ग्यास तथा खाद्यान्नको अभाव हुन थालेकाले भोलिदेखि कुलेखानी, भीमफेदी र कान्ति लोकपथलाई वैकल्पिक मार्गको रूपमा सञ्चालनमा ल्याउने तयारी भइरहेको पनि मुख्यमन्त्री थापाले बताउनुभयो।
0: सरकारले भोटेकोशी बाढ़ीबाट प्रभावित उद्योग तथा व्यवसायको पुनरुत्थानका लागि कर छूटदेखि सहुलियतपूर्ण कर्जासम्मको पहिलो चरणको राहत प्याकेज घोषणा गरेको छ। मन्त्री परिषदको निर्णय अनुसार बाढ़ीबाट पूर्ण रूपमा क्षति भएका वा बगाएका व्यावसायिक गाड़ी, प्लान्ट, मेसिनरी र उपकरण नयाँ आयात गर्दा लाग्ने सम्पूर्ण भन्सार महसुल छूट दिइनेछ। साथै बाटैमा नष्ट भएका आयातित वस्तुको भन्सार महसुल आउँदो 6 महिनाभित्र समायोजन गर्न सकिने व्यवस्था गरिएको छ। प्रभावित व्यवसायीका लागि कर विवरण र कर दाखिला गर्ने म्याद 2083 साल कार्तिक 25 गतेसम्म थप गरिएको छ। प्रभावित व्यक्तिहरूलाई आर्थिक वर्ष 2082-83 को आयकरमा पूर्ण छूट दिइनेछ भने क्षतिग्रस्त सम्पत्तिको मूल्य अभिवृद्धि कर दावी तथा समायोजन प्रक्रियालाई सरल बनाइनेछ। वित्तीय क्षेत्रतर्फ प्रभावित व्यवसायीको बैंक कर्जाको सावा तथा ब्याज एक पटकका लागि पुनर्संरचना वा पुनर्तालिकीकरण गर्न सकिनेछ।
5: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा 2082 सालको मदन पुरस्कार विजेता पुस्तक नेवार समुदायका परम्परागत मुकुन्द्र नाचका लेखकसँगको कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ सुन्दै गर्नुहोला।
0: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
1: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
0: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
1: फोन नम्बर 082-562-601 98578-35990 98578-31684 तीन वर्ष डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
6: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा सेवा शुल्क मात्र 0.5% रु 3,00,000 सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा कर्जा अवधि 5 वा 7 वर्ष सम्म सरल प्रक्रिया तथा छिटो स्वीकृति सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने यो अफर भाद्र 9 देखि असोज 15 गते सम्म मात्र लागू हुनेछ। सातै दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
7: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक।
0: हरेक मान्छेको सपना जपना र चाहना पैसा।
1: पैसामा छ शक्ति पैसामा छ सहारा।
0: धोती पटुका र इजारको गाँठो हुँदै गाडधनसम्म
1: बैंकको चेक टोकन एटीएम हुँदै हातको मोबाइलसम्म
0: यक्ष प्रश्न कसरी कमाउने कसरी जोगाउने र कसरी बढाउने
1: मान्छेले पैसा चलाउने कि पैसाले मान्छे चलाउने
0: पैसाको आवश्यकता महत्व र यथार्थ बताउने
1: इतिहास गाथा र कथा गाँठका कुरा
0: गाँठका कुरा
1: हरेक हप्ता आइतबार उज्यालो टिभी र काया कैरनमा गाँठका कुरा।
5: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले भोटेको सीमा बाढ़ी आएको 13 दिन आज राष्ट्रिय शोक मनाइयो। अझै पनि जीवित भेटिने आशामा खोजी कार्य चल्दै जलवायु न्याय सुनिश्चित गर्न अन्तर्राष्ट्रिय समुदायसँग राष्ट्रपति पौडेलको अपील। विस्थापितको खाद्यान्न तथा बसोबास व्यवस्थापनको जिम्मेवारी बागमती प्रदेश सरकारले लिने प्रभावित उद्योग तथा व्यवसायको पुनरुत्थानका लागि पहिलो चरणको राहत प्याकेज घोषणा लगायत खबर प्रस्तुत गरियो।
0: एलपी ग्यासको अभाव चरम अवस्थामा पुगेको छ। सामको पहिलो हप्तादेखि नै सहज रूपमा ग्यास पाउन नसकेका उपभोक्ताहरू पछिल्लो समय भोटेकोशीको बाढ़ी र पृथ्वी राजमार्ग अन्तर्गत कृष्णभीड़मा गएको पहिरोपछि झनै पीड़ित बनेका छन्। काठमाण्डु उपत्यकामा ग्यास सिलिण्डर भर्ने 19 वटा प्लान्ट भए पनि कृष्णभीड़मा सड़क अवरूद्ध हुँदा ठूला ग्यास बुलेटहरू आउन सकेका छैनन्। व्यवसायीहरूले हेटौड़ा बीरगंज नवलपरासी र धनुषा लगायतका ठाउँबाट ग्यास फरेर उपत्यका ल्याइरहेका छन्। वैकल्पिक मार्ग प्रयोग गर्दा ढुवानी लागत बढ़ेको भन्दै एलपी ग्यास उद्योग संघले निगमले तोकेको प्रति सिलिण्डर 2060 रूपियाँमा थप 105.38 रूपियाँ जोडेर बिक्री गर्न भनेको छ। तर उपभोक्ताहरूले बढ़ेको मूल्य तिर्न तयार हुँदा समेत सहजै ग्यास पाउन सकेका छैनन्। नेपाल आयल निगमका अनुसार उपत्यकामा सामान्य अवस्थामा दैनिक 35,000-40,000 सिलिण्डर ग्यास आवश्यक पर्ने भए पनि अहिले दैनिक औसत 30,000 सिलिण्डर मात्र भित्रिरहेको छ। ग्यास नपाएपछि अहिले बालाजु औद्योगिक क्षेत्रको मुख्य प्रवेशद्वार लगायत उपत्यका विभिन्न डिपोहरूमा बिहानैदेखि ग्यास सिलिण्डर बोकेर लाइन बस्ने उपभोक्ताहरूको घुइँचो देखिन थालेको छ। यता उपभोक्ता अधिकारवादी संघ संस्थाले भने बजारमा ग्यासको कृत्रिम अभाव सृजना गरी कालोबजारी भइरहँदा र मनपरी मूल्य बढ़ाउँदा समेत सरकारले प्रभावकारी अनुगमन र नियमन नगरेको आरोप लगाएका छन्।
5: मध्य प्रदेश सरकारले अछारी विकासको प्रवृत्ति अन्त्य गर्ने प्रयास स्वरूप आर्थिक वर्षको शुरूदेखि नै बजेट कार्यान्वयनमा लैजाने नयाँ अभ्यास थालेको छ। प्रदेश अर्थ मन्त्रालयले सबै मन्त्रालयले बजेटको अख्तियारी दिएसँगै भदौ महिनादेखि नै विकास आयोजनाका काम अघि बढ़ाउन बाटो खुलेको छ। प्रदेश अर्थमन्त्री युवराज भट्टराईले अब विगतमा जस्तो आर्थिक वर्षको अन्त्यमा हतार हतार विकास निर्माण गर्नुपर्ने अवस्था नआउने बताउनुभयो। उहाँका अनुसार शुरूमै बजेट उपलब्ध गराएकाले अब मन्त्रालयहरूले योजना तयारी र बोलपत्र आह्वानको काम तत्काल थाल्न सक्नेछन्। यस वर्षदेखि प्रदेश सरकारले 1 करोड़ रूपियाँ भन्दा कम लागतका योजना बजेटमा समावेश गरेको छैन। टुक्री योजना र उपभोक्ता समिति मार्फत हुने काममा अनियमितता बढ़ेको भन्दै चालू आर्थिक वर्षको 41 अर्ब 13 करोड़ बराबरको बजेटलाई बोलपत्र प्रणाली मार्फत ठूला र परिणाममुखी आयोजनामा मात्र केन्द्रित गरेको छ। यद्यपि समयमै ठेक्का लागे पनि निर्माण व्यवसायहरूले काम ओगट्ने, स्रोतको अनिश्चितता हुने र काम गुणस्तरीय नहुने जोखिम भने कायमै छ। असारे विकासको संस्कार तोड्ने यो नीतिगत परीक्षण सफल भएमा मध्य प्रदेशको विकास प्रशासन र निर्माणको गुणस्तरमा ठूलो सुधार आउने अपेक्षा छ।
0: 2082 सालको मदन पुरस्कार विजेता वीणा जोशीले यो पुरस्कार एउटा कृति प्रति मात्र नभई नेवार संस्कृति प्रति सम्मान रहेको बताउनु भएको छ। मदन पुरस्कार गुठीको हिजोको बैठकले 2082 सालको मदन पुरस्कार नेवार समुदायका परम्परागत मुकुण्ड नाच पुस्तकलाई दिने निर्णय गरेपछि उहाँले यस्तो बताउनु भएको हो। पुरस्कार पाउँदा कस्तो अनुभव भयो भनेर साथी सम्झना महर्जनले लेखक वीणा जोशी राज भण्डारीलाई सोध्नु भएको छ।
8: पुरस्कार पाउनु भन्ने कुरा नराम्रो त हुँदै हुँदैन। मैले पाउँला भनेर एक्सपेक्ट पनि गरेको थिइनँ। नेवार समुदायको परम्परागत मकुन्डो नाचको बारेमा भन्दैमा मानिसले कहिले सिम्पली लिन्छ, तर मदन पुरस्कार गुठीले यसको गहराईलाई बुझेर मलाई दिनु गर्नुभयो है उहाँहरूको लागि। मलाई भन्दा पनि उहाँहरूले नेवारी समाजको संस्कृतिलाई कलालाई बुझेर यो मलाई दिनुभयो पुरस्कार होइन, नेवार समुदायको संस्कृति कलालाई बुझेर दिएको पुरस्कार ठान्छु र उहाँलाई धेरै धेरै धन्यवाद।
9: 298 जनाले आवेदन दिनुभएको
8: नेवार संस्कृतिलाई बुझ्ने मान्छे नेपालमा धेरै कम छ कि धेरै थोरै छ, तर उहाँले त्यो मेरो किताब पढेर लेखेको कुरालाई उहाँले बुझिदिनु भएकोले मलाई चाहिँ एकदम उहाँप्रति श्रद्धा छ। अब मैले व्यक्तिगत रूपमा पाएको कुरा त मलाई खुस नलाग्ने कुरै छैन नि, तर उहाँहरूको हाम्रो कलाप्रतिको रेस्पेक्ट देखेर अझ गर्व लाग्यो कि खुसी लाग्यो, धेरै खुसी लाग्यो।
9: नेवार समुदायको परम्परागत मुकुण्डो नाचको बारेमा थियो यो पुस्तक होइन, वास्तवमा पुस्तकमा चाहिँ मुख्य कुरा चाहिँ के छ?
8: मुख्य कुरा त यसमा भनौँ, मैले 18 खण्डमा लेखेको छु अनि सकेसम्म चाहिँ मैले मकुन नाच कहाँ नेवारहरूले नाच्ने मकुन नाचहरूलाई संकलन गरेको, त्यसमा सायद 40 वटा बढी छ होइन। अब एक एक किसिमको नाच पनि 3-4 ठाउँमा गर्दाखेरि एउटा खण्डमा राखेर अध्याय छुट्याएर लेखेको छु। सबभन्दा पहिला त हाम्रो यो मकुन नाचको परम्परा कसरी हुन्छ के हुन्छ भन्ने बुझाउने कोसिस गरेको। मेरो यो 50-55 वर्षको उसमा कतिवटा नाच बन्द पनि भइसकेको छ होइन, यस्तो नहोस् तर केही गरे भयो भने एज ए इतिहास भए पनि नेवारले नेपालीले चिनोस् जानोस् हामी कति प्राचीन थियौं, हाम्रो संस्कृति कतिको सिभिलाइज थियो, हामी हाम्रो अमूर्त कलाहरू के थियो भन्ने कुरा, अमूर्त कलासँग मूर्त कलाहरू के जोडी छ, कसरी यो एक दुसरालाई बचाइरहेछ भन्ने कुराहरूलाई पनि मैले बुझाउन खोजेँ।
9: जुन यो संकलन र अभिलेखीकरण गर्न के चुनौती थियो यहाँलाई?
8: मेरो ग्रेजुएसन डान्समा मैले गरेको हो, क्लासिकल डान्स इण्डियाबाट डिप्लोमा पाकिस्तानबाट गरेको हो। 26 सालदेखि मैले सुरु गरे हो, 26 साल 27 28 साल चाहिँ खुब लाग्यो। त्यसपछि बिहा भएपछि अब यो बिहाको जिम्मेदारी आयो होइन, अब 2-3 वर्ष मैले बाहिर पनि बसिनु पर्यो, ग्याप पनि धेरै भयो, कहीँ नाच भयो भने जानुपर्ने, घरमा कहिले कहिले दुध खाने छोरीलाई छोरी पनि मैले रातभरि नाचेर जानुपर्ने हुन्थ्यो। त्यो ठिकै छ, त्यो मेरो इच्छा हो नि त।
5: उहाँ लेखक वीणा जोशी भण्डारी, उहाँको कृति नेवार समुदायका परम्परागत मुकुण्डो नाचले 2082 सालको मदन पुरस्कार पाउने भएको छ। नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।

0: नेपालको एकमात्र डिटिएच सेवा डिश हो।
1: डिश हो, खुशीको कनेक्शन।
2: दाँतको सामान्य उपचारदेखि जटिल दन्त उपचारसम्म अब एउटै विश्वासिलो गन्तव्य डर्माडेन्ट नेपाल हेयर ट्रान्सप्लान्ट स्किन एन्ड एस्थेटिक डेन्टल क्लिनिक एन्ड इम्प्लान्ट सेन्टर।
3: डर्माडेन्टमा उपलब्ध छ सम्पूर्ण दन्त उपचार सेवा, नियमित दाँत जाँच, स्केलिङ तथा पोलिसिङ, फिलिङ, रुट क्यानल, दाँत निकाल्ने, डेन्टल इम्प्लान्टदेखि आकर्षक मुस्कानका लागि आवश्यक सम्पूर्ण उपचार अनुभवी दन्त चिकित्सकबाट।
2: दाँत सम्बन्धी सम्पूर्ण जानकारीका लागि आजै सम्पर्क गर्नुहोस्
3: डर्माडेन्ट नेपाल हेयर ट्रान्सप्लान्ट स्किन एन्ड एस्थेटिक डेन्टल क्लिनिक एन्ड इम्प्लान्ट सेन्टर, पाटन हस्पिटल रोड, लगनखेल। सम्पर्क 01-5454-66, व्हाट्सएप 98-65-44-24-96।
4: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
5: अब बाँकी खबर। हप्ताको पहिलो कारोबार दिन शेयर बजार दोहोरो अंकले बढ़ेको छ। शेयर बजार परिसूचक नेप्से आज 18.07 अंकले बढ़ेर 2560.84 बिन्दुमा पुगेको छ। नेप्से लगातार चौथो कारोबार दिन बढ़ेको हो। आज नेप्सेसँगै कारोबार रकम पनि बढ़ेको छ। गएको बिहिबार 3.46 अर्ब कारोबार भएकोमा आज 352 कम्पनीका 92,98,000 कित्ता शेयर 3.83 अर्ब रूपियाँमा किनबेच भएको छ।
4: बसेयम सकिसकेकै प्रसिद्ध अन्नपूर्ण पदमार्गमा पर्यटकको आगमन पुनः बढ़न थालेको छ। अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एकएपका अनुसार भदौ महिनामा मात्र 614 जना पर्यटक र यस मार्गमा प्रवेश गरेका छन्। पछिल्लो दुई हप्ता यता विशेष गरी मनासलु हिमाल आरोहण र पदमार्गका लागि पुग्ने पर्यटकको संख्या बढ़ेको छ। पर्यटकको आगमन बढ़ेसँगै लमजुङ र मनाङका होटल तथा पर्यटन व्यवसाय उत्साहित बनेका छन्। यद्यपि मुख्य याम शुरू हुनु अघि नै पदमार्ग को बाटो घाटो मर्मत तथा सुधार गर्नुपर्नेमा स्थानीय व्यवसायीको जोड़ छ।
5: काठमाण्डुको भद्रकालीमा रहेको नेपाल कृषि अनुसन्धान परिषद नार्कको परिसरमा जुम्ली स्याउ प्रदर्शनी तथा बिक्री सप्ताह शुरू भएको छ। जुम्लाको अर्ग्यानिक स्याउको प्रचार प्रसार तथा बजार प्रवर्धन गर्ने मुख्य उद्देश्यका साथ यो कार्यक्रम आयोजना गरिएको हो। प्रदर्शनीको पहिलो दिन कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले प्रदर्शनी स्थलको निरीक्षण तथा अवलोकन गर्नुभयो। उहाँले जुम्ली स्याउको गुणस्तर र यसको विशिष्ट पहिचानलाई मध्यनजर गर्दै यसको ब्रान्डिङ र व्यवस्थित बजार व्यवस्थापनका लागि सरकार प्रतिबद्ध रहेको बताउनुभयो। एक हप्ता चल्ने प्रदर्शनीमा जुम्लाका विभिन्न बगैंचाबाट ल्याएका अर्ग्यानिक स्याउहरू उपभोक्ताका लागि प्रत्यक्ष बिक्री वितरणमा राखिएका छन्।
4: उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारीले 12 पर्सा औद्योगिक करिडोरका उद्योगहरूले सिर्सिया खोलामा गरिरहेको प्रदूषणप्रति आपत्ति जनाउँदै सुधारका लागि एक हप्ताको समय सीमा दिनुभएको छ। मन्त्रालयमा उद्योगीहरूसँगको छलफलका क्रममा उहाँले वातावरण संरक्षण सम्बन्धी कानूनी मापदण्ड उल्लंघन गर्ने उद्योगहरूलाई कार्यवाहीको चेतावनी दिनुभएको हो। सिमरा र बीरगंज क्षेत्रका दर्जनौं उद्योगहरूले प्रशोधन नगरी ढल र औद्योगिक फोहोर सिधै खोलामा मिसाउँदा सिर्सिया खोला गम्भीर रूपमा प्रदूषित भएको छ। यसबाट बाह्रको सिमरा, माहुली तथा वर्षाको सिर्सिया, ताजपुर, रामगढ़वा, रामवन, अशोक वाटिका र भिन्दवासिनी लगायत दर्जनौ गाउँका लाखौं बासिन्दा प्रभावित भएका छन्। मन्त्रीले उद्योगीहरूलाई यो विषयमा केवल औपचारिक बैठकको रूपमा मात्र लिन र तत्काल सुधारका कार्यहरू थाल्न निर्देशन दिनुभयो।
5: जंगली हात्तीको त्रास र क्षतिका कारण पीड़ित झापाका बासिन्दाले सरकारले प्रस्ताव गरेको हात्ती करिडोर नीति तत्काल फिर्ता लिन माग गरेका छन्। मेचीनगर नगरपालिका र बुद्ध शान्ति गाउँपालिकाका स्थानीयवासीले यो अवधारणाले परापूर्व कालदेखिको मानव बस्ती नै विस्थापित हुने भन्दै कड़ा विरोध जनाएका हुन्। हात्ती करिडोरले झापादेखि उदयपुरसम्मका लाखौं नागरिक प्रभावित हुने भन्दै स्थानीयले कृषि भूमि तथा सुरक्षित मानव बसोबास क्षेत्र बचाओ अभियान शुरू गरेका छन्। हात्तीबाट अति प्रभावित मेचीनगरका बासिन्दाको भेलाले नीलकण्ठ तिवारीको समय जगत्तमा 105 सदस्यीय संघर्ष समिति गठन गरेको छ। अभियानका संयोजक तिवारीले पर्यटन प्रवर्धन र हात्ती संरक्षणको नाममा मानव बसोबास र कृषि भूमि मास्न नहुने बताउनु भएको छ। हरेक वर्ष भारतबाट हुलमा आउने जंगली हात्तीले झापादेखि कोशी टप्रूसम्म ठूलो जनधनको क्षति गर्दै आएको छ।
4: नेपाल दर्पणमा अब विदेशको खबर। भारतमा कुकुरको तीव्र सुंघ्ने क्षमता र कृत्रिम बुद्धिमत्ता अर्थात एआईको संयोजनबाट क्यान्सरको प्रारम्भिक संकेत पहिचान गर्ने नयाँ विधि विकास भइरहेको छ। बेंगलुरूमा रहेको स्टार्टअप डोग्नोसिसले 15 वटा विशेष तालिम प्राप्त कुकुरको गन्ध प्रतिको प्रतिक्रियालाई एआई मार्फत विश्लेषण गर्ने प्रविधि अघि बढ़ाएको हो। यो प्रक्रियामा बिरामीले झण्डै 10 मिनट कपासको मास्कमा सास फेर्नुपर्छ। पछि प्रयोगशालामा सेन्सरयुक्त उपकरण लगाएका कुकुरले यो नमूना सुक्दा उनीहरूको मस्तिष्क गतिविधि, श्वास प्रश्वास र शरीरको भाषालाई एआईले विश्लेषण गर्छ। यस क्रममा बिरामी र कुकुरबीच प्रत्यक्ष सम्पर्क भने हुँदैन। कर्नाटकका 6 अस्पतालमा 1500 भन्दा बढ़ी सहभागीमा गरेको अध्ययन अनुसार 7 प्रमुख प्रकारका क्यान्सर पहिचानमा यो विधिले 90% भन्दा बढ़ी शुद्धता दिएको छ। यो अनुसन्धान जर्नल अफ क्लिनिक अन्कोलोजीमा समेत प्रकाशित भइसकेको छ। मानिसको तुलनामा कुकुरको सुन्ने क्षमता अधिक हुने भएकाले रोगका कारण शरीरबाट निस्कने सूक्ष्म रसायन र गन्ध उनीहरूले सजिलै पहिचान गर्न सक्छन्। कम्पनीका अनुसार कुकुरहरूलाई सकारात्मक प्रोत्साहन मार्फत तालिम दिइन्छ र उनीहरूबाट दैनिक 30-45 मिनट मात्र काम लिइन्छ। प्रारम्भिक नतिजा आशाजनक रहे पनि थप ठूलो स्तरको अध्ययन र चिकित्सकीय पुष्टि आवश्यक रहेको स्वतन्त्र क्यान्सर विशेषज्ञहरूले बताएका छन्। डायग्नोसिसले भने आउँदो वर्षसम्ममा यो सहज र कम खर्चिलो परीक्षण विधिलाई व्यावसायिक रूपमा बजारमा ल्याउने लक्ष्य राखेको छ।
5: नेपाल दर्पणमा अब खेल खबर। तेस्रो संस्करणको नेपाल प्रिमियर लीग एनपीएल क्रिकेटको ओटीटी प्रसारण अधिकार नेट टीभीले प्राप्त गरेको छ। नेपाल क्रिकेट संघ क्यानले आह्वान गरेको बोलपत्रमा 18,04,00,000 रूपियाँमा नेट टीभीले ओटीटी अधिकार पाएको हो। यस्तै नेपालभरका लागि टेलिभिजन प्रसारण अधिकार 14,64,00,000 रूपियाँमा हिमालय टेलिभिजन नेटवर्क प्रहरीले पाएको छ। यस्तै टिकेटिङ अधिकार 85,00,000 रूपियाँमा ई सेवाले पाएको छ। टिकेटिङबाट प्राप्त हुने आमदानीको 95% क्यानलाई र 5% ई सेवालाई प्राप्त हुनेछ। एनपीएल आउँदो कार्तिक 9 गतेदेखि मंगिर 5 गतेसम्म कीर्तिपुरमा रहेको त्रिवी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आयोजना हुँदैछ। एनपीएलको तेस्रो संस्करणलाई अझ सफल, व्यवस्थित तथा प्रभावकारी बनाउन सबै साझेदारहरूसँग सहकार्य गर्ने क्यानले प्रतिबद्धता व्यक्त गरेको छ।
4: नेपाल भलिबल लीग एनभीएलमा अन्नपूर्ण स्पाइकर किङ्सले लगातार दोस्रो जित हासिल गरेको छ। राष्ट्रिय खेलकुद परिषद राखेपको कवर्ड हल त्रिपुरेश्वरममा केही बेर अघि सकिएको पहिलो खेलमा अन्नपूर्णले मधेस वारियर्सलाई 3-1 सेटमा हरायो। यसअघि अन्नपूर्ण पहिलो खेलमा कर्णाली शिवराजसँग पराजित भएको थियो भने दोस्रो खेलमा काठमाडौँ रेड्सलाई हराएको थियो। मधेसको यो लगातार तेस्रो हार हो। मधेस पहिलो खेलमा सगरमाथा स्नाट्स र दोस्रो खेलमा काठमाडौँसँग पराजित भएको थियो। प्रतियोगितामा अहिले बेलुका 7 बजे सगरमाथा र कर्णाली खेल्दैछन्। 6 टोली सहभागी पहिलो संस्करणको एनबीएलको विजेताले 20,00,000 रूपियाँ पुरस्कार प्राप्त गर्नेछ। प्रतियोगिताको फाइनल खेल आउँदो 28 गते आइतबार हुनेछ।
5: र युरोपेली फुटबलको नियामक निकाय यूईएफएले नेपालमा भदौ 10 गते गएको बाढ़ीका पीड़ितप्रति ऐक्यबद्धता जनाएको छ। यूईएफएले यो हप्ता हुने च्याम्पियन्स लीगका सबै खेल अघि 1 मिनट मौन धारण गर्ने सामाजिक सञ्जाल मार्फत जानकारी गराएको छ। त्यसक्रममा नेपाल तिमी एक्लै छैनौ भन्ने सन्देश लेखिएको ब्यानर पनि प्रदर्शन हुनेछ। यूईएफएका अध्यक्ष अलेक्जेन्डर चेफेरिनले विपदमा परेका नेपालीप्रति आफ्नो संस्थाको ऐक्यबद्धता रहेको बताउनु भएको छ। यसअघि स्पेनी क्लब बार्सिलोना, रियल मेड्रिड लगायतले पनि खेल अघि नेपालका बाढ़ी पीड़ितको सम्झनामा मौन धारण गरेका थिए।
4: खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
5: भोटेकोशीमा बाढ़ी आएको 13 दिन आज राष्ट्रिय शोक मनाइयो। अझै पनि जीवित भेटिने आशामा खोजी कार्य चल्दै जलवायु न्याय सुनिश्चित गर्न अन्तर्राष्ट्रिय समुदायसँग राष्ट्रपति पौडेलको अपील।
4: काठमाडौँ उपत्यकामा खाना पकाउने ग्यासको चरम अभाव, 3 दिन लाइन बस्दा पनि नपाएको गुनासो, कालोबजारी हुँदा पनि सरकार मौन बसेको उपभोक्ताको आरोप।
5: नेवार समुदायका परम्परागत मुकुण्ड नाच पुस्तक हराउँदै गएका नाचहरू चिनाउने प्रयास गरेको लेखक जोशीको भनाई, मदन पुरस्कारले कलापति सम्मान गरेको भन्दै खुशी व्यक्त।
4: भारतमा क्यान्सर पत्ता लगाउन कुकुर र एआईको सहकार्यको परीक्षण, सहज र कम खर्चिलो परीक्षण विधिलाई अर्को वर्ष व्यावसायिक रूपमा बजारमा ल्याउने लक्ष्य।
5: र एनपीएलको ओटीटी प्रसारण अधिकार नेट टीभीले पायो। नेपालका बाढ़ी पीड़ित प्रति यूईएफएको ऐक्यबद्धता, यो हप्ता हुने च्याम्पियन्स लीगका सबै खेल अघि 1 मिनट मौन धारण गर्ने।
4: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी संघर्ष विष्टसँगै हामी महेश गेवाली र भजेन्द्र बस्नेत पनि बिदा हुन्छौं। उमालेको वा शुद्धिकरण गरेको पानी पिउने गरौं। नमस्कार।

0: रेडियो अरुण अरुण
1: 97.6 MHz हर पल हर तपाई सँगै
2: खुशीको खबर नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ टारमा प्रत्येक दुई दुई हप्तामा शनिबारको दिन वरिष्ठ नेत्र रोग विशेषज्ञ डाक्टर विजय गौतमद्वारा अत्याधुनिक मेसिन प्रयोग गरी मोती बिन्दु तथा आँखामा मासु पलाएको शल्यक्रिया गरिने भएकाले मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। अपरेशन हुने मितिहरू 2083 भदौ 20 गते शनिबार, 2083 असोज 3 गते शनिबार, 2083 असोज 17 गते शनिबार। समय बिहान 10 बजेदेखि 12 बजेसम्म। स्थान नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङटार। फोन नम्बर 0295752067, मोबाइल नम्बर 98655860460। यहाँ 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।
3: होइन, छिटो निस्कन भनेको, ढिला भइसक्यो।
4: जान्न म त हजुर मात्रै जानुहोस्, साथीहरू चाहिँ डिजाइनदार गहना लगाएर आउँछन्, म भने चाहिँ यस्तो गहना लगाएर के जानु।
3: हे तेरी, तिमीले भन न त, तिमीले भने जस्ता डिजाइनदार गहना कहाँ पाइन्छ।
4: पहिले किनिदिन्छु भन्नु न, अनि मात्र भन्छु।
3: भन न त भन, किनिदिन्छु क्या किनिदिन्छु।
4: मलाई त मनोकामना सुनसादी पसलकै गहना चाहिन्छ नि फेरि।
3: अस्ति भन्नुपर्छ नि, ल हिँड मनोकामना सुनसादी पसल। हजुर, आधुनिक तथा पुराना डिजाइनका गरगहना ग्यारेन्टीका साथ तयार पार्नु परेमा, तयारी गरगहना उचित दर भावमा खरिद बिक्री गर्नु परेमा, राशि अनुसारका पत्थर चाहिएमा र सुनचाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा मनोकामना सुनचाँदी पसललाई सम्झनुहोस्।
5: साथै दुई नम्बरी सुनलाई रिफाइन गरी एक नम्बरी बनाउनु परेमा तथा 12 राशिका पत्थरहरू चाहिएमा सदैव हामीलाई सम्झनुहोस्।
6: मनोकामना सुनचाँदी पसल,
7: चैनपुर छत्री चोक, प्रोप्राइटर पदम रसाइली, ममता रसाइली। मोबाइल 98625367 98 15 38 77 75।
8: उमेर सँगै अनुहारमा देखिने रेखाहरूलाई कम गर्न वा भनौ जवान एवं ताजगीपूर्ण अनुहारलाई प्राप्त गर्नका लागि एस्थेटिक क्लिनिक सञ्चालनमा आइसकेको छ। निधार, गाला तथा आँखाका वरिपरि देखिने चाउरीपनलाई कम गर्न चाहनुहुन्छ भने नवदृष्टि आई हस्पिटलको एस्थेटिक क्लिनिकको नम्बर 98626339 सम्पर्क राख्नुहोस्। नवदृष्टि, स्वास्थ्य आँखा, सुन्दर संसार।
9: हातमा के पो बोकेर लग्यो गुटुङटुङ,
10: के गर्नु अब, पेन्सन थाप्न हिँडेको भन्न मिलेन। अब विदेश जान राम्रो मेन पावर खोल्दै हिँडेको हुन्छ।
9: औ लु, समस्याको समाधान भनेकै म हो।
11: कुन मेन पावर राम्रो छ त्यहीबाट बाहिर जाउँ भनेर हिँडेको नि।
9: औ त्यति कुरामा पनि टेन्सन लिनुपर्छ, त्यो आन्द्रे कि बान्द्रे कुन मेन पावरबाट पो गएको थियो, राम्रो कमाइ पो छ भन्थ्यो झुसेले।
10: लुगोले हामी पनि त्यही मेन पावरबाट जानुपर्छ।
11: लु अब त्यहीबाट जाने
9: लाखे सल्लै बेगर के पाक त बोले, कुन मेन पावरबाट जाने, त्यो कुरा त रेडियोले पो भन्छ त। 1919 किनेरु ल्याएको रेडियो छ, लु सुनु त।
12: ग्रोथ प्रोसेस मेन पावर, शाखा कार्यालय इटहरी, पूर्व लाइन सुनसरी, साउदी, कतार, कुवेत, मलेसिया, मोरिसियस लगायत युरोपियन कन्ट्रीहरूबाट भारी संख्यामा नेपाली महिला पुरुष कामदारहरूको माग भएकाले यस ग्रोथ प्रोसेस मेन पावरमा चाँडो भन्दा चाँडो सम्पर्क गर्नुहोला। यस मेन पावरबाट नेपाल सरकारले मान्यता दिएका देशहरूमा श्रम स्वीकृत गराएर सबै प्रक्रिया पूरा गराई नेपालकै एयरपोर्टबाट पठाइनेछ। यस मेन पावरले गल्फ कन्ट्रीहरूमा महिला तथा पुरुष कामदारहरूलाई खाना बस्न सुविधा सहित 40,000 देखि माथि कमाई हुने राम्रो राम्रो कम्पनीहरूमा पठाइरहेको छ। साथै युरोपको हकमा खाना बस्ने सुविधा सहित मासिक 80,000 देखि माथि कमाई हुने कम्पनीहरूमा पठाइरहेको छ। र यस मेन पावरबाट फ्री भिसा, फ्री टिकटमा पनि गल्फ कन्ट्री पठाइन्छ। थप जानकारीको लागि सम्पर्क घनश्याम भट्टराई, मोबाइल 98525154, 98126772 र व्हाट्सएप नम्बर 97054538302। ग्रोथ प्रोसेस मेन पावर, शाखा कार्यालय इटहरी, पूर्व लाइन सुनसरी, नेपाल।

0: उमेर सँगै अनुहारमा देखिने रेखाहरूलाई कम गर्न वा भनौ जवान एवं ताजगीपूर्ण अनुहारलाई प्राप्त गर्नका लागि एस्थेटिक क्लिनिक सञ्चालनमा आइसकेको छ। निधार, गाला तथा आँखाका वरिपरि देखिने चाउरीपनलाई कम गर्न चाहनुहुन्छ भने नवदृष्टि आई हस्पिटलको एस्थेटिक क्लिनिकको नम्बर 9826633964 सम्पर्क राख्नुहोस्। नवदृष्टि, स्वास्थ्य आँखा, सुन्दर संसार।
1: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम संखुवा सभाको कार्यक्रम सञ्चालन सम्बन्धी सूचना। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाई संखुवा सभाको आर्थिक वर्ष 2083-84 को स्वीकृत वार्षिक कार्यक्रम बमोजिम संखुवा सभा तथा बोसुर जिल्लामा संचालित अलैंची सुपर जोन तथा सुन्तला जोनको तोकिएको कार्यक्षेत्रहरूमा सञ्चालन हुने भएकोले उक्त कार्यक्रमहरू सञ्चालन गर्नका लागि इच्छुक कृषि समूह, सहकारी जल उपभोक्ता समिति, उद्योग कम्पनी फर्महरूले मिति 2083 साल भाद्र 24 गते कार्यक्रम कार्यान्वयन एकाई संखुवा सभा, जोन प्राविधिक एकाई भोजपुर, जोन सम्पर्क एकाई मादी र जोन सम्पर्क एकाई दिङला स्थित सम्पर्क कार्यालयमा अनुसूची 10 बमोजिम रितपूर्वक भरिएको आवेदन फारम तथा अन्य आवश्यक कागजातहरू प्रस्ताव पेश गर्नुहुन यो सूचना प्रसारण गरिएको छ। अलैंची सुपरजोन कार्यक्षेत्र धर्मदेवी नगरपालिका 1, 2, 3, 5 र 6, मादी नगरपालिका 1, 7, 8 र 9, चैनपुर नगरपालिका 1, 2 र 4, पाँचथपन नगरपालिका 1 र 9, खादबारी नगरपालिका 3, 4, 11, सभापोखरी गाउँपालिका 2 देखि 6, सिसिला गाउँपालिका 1 देखि 5, मकालो गाउँपालिका 1 देखि 6, सिलिचोङ गाउँपालिका 1 देखि 5 र भोटखोला गाउँपालिका 2 देखि 5, भोजपुर नगरपालिका 1, 2, 3, 4, 5, 8, 9, 10 र 11, सडानन्द नगरपालिका 9, 10 र 13, अरुण गाउँपालिका 2।

0: आवेदन साथ पेश गर्नुपर्ने कागजातहरू संस्था सूचीकृत वा नवीकरण गर्ने आशय सहितको निवेदन संस्थाको दर्ता तथा नवीकरण तथा स्थायी लेखा नम्बर र गत आर्थिक वर्षको कर चुक्ता भएको प्रमाण पत्रको प्रतिलिपि संस्थाको हकमा बैठकको निर्णयको प्रतिलिपि खेती गरिने जग्गा स्थान खुल्ने गरी जग्गा तनीको लाल पूर्जा वा भाडा अथवा लिजको जग्गा भएमा कम्तीमा 5 वर्ष र पूर्वाधार निर्माणको लागि 10 वर्षको सम्झौता नामाको प्रतिलिपि निवेदकको नागरिकता वा नेपाल सरकारद्वारा जारी फोटो सहितको परिचय खुल्ने कागजातको प्रतिलिपि थप जानकारीको लागि सम्पर्क नम्बर संस्था सभा 029562855 भोजपुर 029420049 नवीन कुमार डागी संस्था सभा मोबाइल नम्बर 98520555079 जुनिता राई भोजपुर मोबाइल नम्बर 98527376 इमेल pmamp.piu.sanghasabha@gmail.com वेबसाइट www.pmamp.sanghasabha.gov.np राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाई संघवा सभा
1: हातमा के पो बोकेर लाग्यो गुटुङटुङ
2: के गर्नु अब पेन्सन थाप्न हिँडेको भन्न मिलेन अब विदेश जान राम्रो मेन पावर खोज्न हिँडेको नि
1: औ लु समस्याको समाधान भनेकै म हो
3: बरु कुन मेन पावर राम्रो छ त्यहीबाट बाहिर जाउँ भनेर हिँडेको नि
1: औ त्यति कुरामा पनि टेन्सन लिनुपर्छ त्यो आन्द्रे कि बान्द्रे कुन मेन पावरबाट पो गएको थियो राम्रो कमाइ पो छ भन्छ झुसेले
2: दुबोले हामी पनि त्यही मेन पावरबाट जानुपर्छ
3: लु अब त्यहीबाट जाने
1: लाखे सल्लाह दिएको के पाक्क बोले कुन मेन पावरबाट जाने त्यो कुरा त रेडियोले पो भन्छ त 19 किनेरू ल्याएको रेडियो छ लु सुनु त
0: ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी साउदी कतार कुवेत मलेसिया मोरिसियस लगायत युरोपियन कन्ट्रीहरूबाट भारी संख्यामा नेपाली महिला पुरुष कामदारहरूको माग भएकाले यस ग्रोथ प्रोसेस मेन पावरमा चाँडो भन्दा चाँडो सम्पर्क गर्नुहोला यस मेन पावरबाट नेपाल सरकारले मान्यता दिएका देशहरूमा श्रम स्वीकृत गराएर सबै प्रक्रिया पूरा गराई नेपालकै एयरपोर्टबाट पठाइनेछ यस मेन पावरले गल्फ कन्ट्रीहरूमा महिला तथा पुरुष कामदारहरूलाई खाना बस्न सुविधा सहित 40,000 माथि कमाई हुने राम्रो राम्रो कम्पनीहरूमा पठाइरहेको छ साथै युरोपको हकमा खाना बस्ने सुविधा सहित मासिक 80,000 माथि कमाई हुने कम्पनीहरूमा पठाइरहेको छ र यस मेन पावरबाट फ्री भिसा फ्री टिकटमा पनि गल्फ कन्ट्री पठाइन्छ थप जानकारीको लागि सम्पर्क घनश्याम भट्टराई मोबाइल 98520-51094 98126-7742 र व्हाट्सएप नम्बर 97054-58302 ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी नेपाल

0: जान्छ। तेरो दाजुले विदेशबाट आइएमीमा पैसा पठाएछ, झिक्न जा। ए अनि सुन त, तल काकालाई भोलि हस्पिटल लाने रे, गाडी रिजर्भको लागि बन्दोबस्त पनि गरेछ है। खै के इलेक्ट्रोनिक सामानहरू पनि चाहिएको छ भन्दैछ तेरो काकी।
1: ल ल आमा, म तँ गए तँ आए।
0: होइन, आजै आइपुग्छस् र?
1: कहाँ आमा, त्यति काम त यही चैनपुरको आशिष एन्ड ब्रदर्स प्यालीमा भइहाल्छ नि।
2: हामी कहाँ आइएमई, वेस्टर्न युनियन, हिमाल रेमिट, सिटी एक्सप्रेस र रिलायबल रेमिट मार्फत देश विदेशबाट पठाइएको पैसा झिक्न र पठाउन सकिन्छ। साथै गाडी रिजर्भमा लिनु परेमा पनि हामीलाई सम्पर्क गर्नुहोस्। त्यति मात्र कहाँ हो र, इलेक्ट्रोनिक सामानहरू पनि पाइन्छ। वैदेशिक रोजगारीको लागि पनि हामीलाई सम्झनुहोस्। आशिष एन्ड ब्रदर्स प्राली, चैनपुर छ, सङ्खुवा सभा, प्रोपाइटर आशिष साख्य, टेलिफोन नम्बर 029570128, मोबाइल नम्बर 9852045741।
3: बस्नेत वस्त्रालयले दिँदैछ ग्राहकहरूका लागि सुवर्ण अवसर। विवाहका लागि सटिङ सुटिङका साडीहरू, मौकाको फाइदा उठाउनुहोस्। पाउनुहुनेछ जस्तो तपाईँको मनले माग्छ। एकपटक आउनुहोस्, आइरहनु लाग्छ। तपाईँकै सेवाको लागि बस्नेत वस्त्रालय, चैनपुर नगरपालिका छ, टलिकम अगाडि, प्रोपाइटर दिल्ली कुमार बस्नेत, सम्पर्क नम्बर 9861443460।
4: हातमा के पो बोकेर लग्यो गुटुङटुङ?
5: के गर्नु अब, पेन्सन थाप्न हिँडेको भन्न मिलेन। अब विदेश जान राम्रो मेन पावर खोज्न हिँडेको नि।
4: औ लु, समस्याको समाधान भनेकै म हो।
6: कुन मेन पावर राम्रो छ त्यहीबाट बाहिर जाउँ भनेर हिँडेको नि।
4: औ त्यति कुरामा पनि टेन्सन लिनु पर्छ? त्यो आन्द्रे कि बान्द्रे कुन मेन पावरबाट पो गएको थियो? राम्रो कमाइ पो छ भन्छ झुसेले।
5: हामी पनि त्यही मेन पावरबाट जानुपर्छ।
6: लु अब त्यहीबाट जाने।
4: लाखै सल्लाह दिएको के पाक त बोले, कुन मेन पावरबाट जाने? त्यो कुरा त रेडियोले पो भन्छ त। 1919 किनेरु ल्याएको रेडियो छ, लु सुनौँ त।
7: ग्रोथ प्रोसेस मेन पावर, शाखा कार्यालय इटहरी, पूर्व लाइन सुनसरी, साउदी, कतार, कुवेत, मलेसिया, मोरिसियस लगायत युरोपियन कन्ट्रीहरूबाट भारी संख्यामा नेपाली महिला पुरुष कामदारहरूको माग भएकाले यस ग्रोथ प्रोसेस मेन पावरमा चाँडो भन्दा चाँडो सम्पर्क गर्नुहोला। यस मेन पावरबाट नेपाल सरकारले मान्यता दिएका देशहरूमा श्रम स्वीकृत गराएर सबै प्रक्रिया पूरा गराई नेपालकै एयरपोर्टबाट पठाइनेछ। यस मेन पावरले गल्फ कन्ट्रीहरूमा महिला तथा पुरुष कामदारहरूलाई खाना बस्न सुविधा सहित 40,000 माथि कमाई हुने राम्रो राम्रो कम्पनीहरूमा पठाइरहेको छ। साथै युरोपको हकमा खाना बस्ने सुविधा सहित मासिक 80,000 माथि कमाई हुने कम्पनीहरूमा पठाइरहेको छ। र यस मेन पावरबाट फ्री भिसा, फ्री टिकटमा पनि गल्फ कन्ट्री पठाइन्छ। थप जानकारीको लागि सम्पर्क घनश्याम भट्टराई, मोबाइल 9852051094, 9812376742 र व्हाट्सएप नम्बर 9704558302। ग्रोथ प्रोसेस मेन पावर, शाखा कार्यालय इटहरी, पूर्व लाइन सुनसरी, नेपाल।

0: बस्नेत वस्त्रालयले दिँदैछ ग्राहकहरूका लागि सुवर्ण अवसर। विवाहका लागि सटिङ सुटिङका साडीहरू, मौकाको फाइदा उठाउनुहोस्। आउनुहुनेछ जस्तो तपाईँको मनले माग्छ, एकपटक आउनुहोस् आइरहनु लाग्छ। तपाईँकै सेवाको लागि बस्नेत वस्त्रालय, चैनपुर नगरपालिका छ टलिकम अगाडि, प्रोप्राइटर दिल्ली कुमार बस्नेत, सम्पर्क नम्बर 98621443460।
1: हातमा के पो बोकेर लाग्यो हो गुटुङटुङ,
2: के गर्नु अब पेन्सन थाप्न हिँडेको भन्न मिलेन, अब विदेश जान राम्रो मेन पावर खोज्दै हिँडेको नि।
1: औ लु समस्याको समाधान भनेकै म हो,
3: कुन मेन पावर राम्रो छ त्यहीबाट बाहिर जाउँ भनेर हिँडेको नि।
1: औ त्यति कुरामा पनि टेन्सन लिनुपर्छ, त्यो आन्द्रे कि बान्द्रे कुन मेन पावरबाट पो गएको थियो, राम्रो कमाइ पो छ भन्थ्यो झुसेले।
2: दुबोकले हामी पनि त्यही मेन पावरबाट जानुपर्छ।
3: लु अब त्यहीबाट जाने
1: लाखे सल्लाह दिएको के पाक बोले, कुन मेन पावरबाट जाने त्यो कुरा त रेडियोले पो भन्छ त, 1919 किनेर ल्याएको रेडियो छ, लु सुनौ त।
4: ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी, साउदी कतार कुवेत मलेसिया मोरिसियस लगायत युरोपियन कन्ट्रीहरूबाट भारी संख्यामा नेपाली महिला पुरुष कामदारहरूको माग भएकाले यस ग्रोथ प्रोसेस मेन पावरमा चाँडो भन्दा चाँडो सम्पर्क गर्नुहोला। यस मेन पावरबाट नेपाल सरकारले मान्यता दिएका देशहरूमा श्रम स्वीकृत गराएर सबै प्रक्रिया पूरा गराई नेपालकै एयरपोर्टबाट पठाइनेछ। यस मेन पावरले गल्फ कन्ट्रीहरूमा महिला तथा पुरुष कामदारहरूलाई खाना बस्न सुविधा सहित 40,000 माथि कमाई हुने राम्रो राम्रो कम्पनीहरूमा पठाइरहेको छ। साथै युरोपको हकमा खाना बस्ने सुविधा सहित मासिक 80,000 माथि कमाई हुने कम्पनीहरूमा पठाइरहेको छ। र यस मेन पावरबाट फ्री भिसा फ्री टिकटमा पनि गल्फ कन्ट्री पठाइन्छ। थप जानकारीको लागि सम्पर्क घनश्याम भट्टराई, मोबाइल 98520-51094, 98126-7742 र व्हाट्सएप नम्बर 97054-58302। ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी नेपाल।
5: आया आज बिहानैदेखि पेट दुखेर हैरान भइसके, उपचार गर्न कहाँ जाने होला।
6: काका किन सुतेरै गनगनाइरहनु भएको छ नि,
5: पेट दुखेर उठ्नै सकिरहेको छैन भने। आया
6: ए लु जचाउन जानुपर्छ काका।
5: जान त जानु तर खोइ कहाँ पो जानु, राम्रो उपचार गर्ने यो चैनपुरमा कुनै हस्पिटल छैन होला।
7: ल छ नि काका, 0 फुट छेउ 300 लाइनमा प्रभावकारी उपचार हुने प्रभास मेडिकल हल, त्यहाँ गए त भइगयो नि।
8: पुरानो ग्यास्ट्रिक अल्सर हर्ष दिशाबाट रगत बग्ने छाला सम्बन्धी रोग चर्म रोग तिनी रोग टन्सिल बाथ हाट जोड्ने नसा नाक कान घाँटी दम पिनास तल्लो पेट दुखेको महिनावारी गडबडी भएको बाँकोपनको सल्लाह सुझाव हात खुट्टा झमझमाउने पोल्ने अनुहारको चाया पोतो डन्डीफोर आदिको उपचार साथै ईसीजी एक्सरे भिडियो एक्सरे सेवा उपलब्ध छ। साथै यहाँ सबै प्रकारका औषधिहरू सुपथ मूल्यमा बिक्री गरिन्छ।
9: प्रत्येक बिहीबार र शुक्रबार बिहान 7 बजेदेखि बेलुकी 7 बजेसम्म फिजिसियन एमबीबीएस डाक्टर रूपक रौनियाद्वारा ओपीडी सेवा, भिडियो एक्सरे, गर्भवती जाँच तथा प्याथोलोजी सेवा,
8: 24 घण्टा फार्मेसी सेवा तथा इमर्जेन्सी सेवा उपलब्ध छ। साथै 24 घण्टा एमबीबीएस सेवा पनि उपलब्ध छ।
9: विभिन्न देश तथा विदेश जानको लागि मेडिकल पनि गरिन्छ।
7: प्रवास मेडिकल हल चैनपुर 7 0.13 लाइन, सम्पर्क नम्बर 029-570-292, फोन नम्बर 98423-4549।
10: बाल बालिकामा मोबाइल फोनको अत्याधिक प्रयोगले मायोपियाको जोखिम बढ्न सक्छ। मायोपिया हुँदा टाढाका वस्तुहरू धमिलो देखिन्छ र कापी किताबहरू अनुहार नजिकै ल्याएर पढ्ने गरिन्छ। त्यसैले मायोपियाबाट जोगिन वा बनौ, मायोपियाको जोखिमलाई कम गर्न आफ्ना बाल बालिकाको नियमित आँखा परीक्षण गराउनुहोस्। नवदृष्टि आई हस्पिटल इटहरीमा मायोपिया क्लिनिक दैनिक रूपमा बिहान 8:30 दिउँसो 3:30 सञ्चालित छ। नाम टिपाउनका लागि मोबाइल नम्बर 98 62 63 39 64। नवदृष्टि स्वस्थ आँखा सुन्दर संसार।
11: लैलै मायालाई काटीमा कुटी खसीको मासु सती सालको अचानो भन्थे लुगा धुने साबुन सफा गर्ने पानी मन धुने हजुर वचन लौ लौ लल्लाबारी खर्कैको नारायण जोबारी।
12: नमस्कार, म लोक गायक कमलीकान्त भेटुवाल, तपाईँ अहिले सुन्दै हुनुहुन्छ।

0: के तपाईँलाई आँखा सम्बन्धी कुनै समस्या छ?
1: यदि समस्यामा हुनुहुन्छ भने आँखा सम्बन्धी सम्पूर्ण समस्याहरूको लागि चैनपुर आँखा उपचार केन्द्र।
0: हाम्रा सेवाहरू आँखा जाँच गरिनुका साथै आँखा जाँच गरे अनुसारका चस्माहरू बनाइन्छ। चस्मा जाँच गरिनुका साथै आँखा सम्बन्धी सम्पूर्ण औषधिहरू पनि पाइन्छ।
1: चैनपुर आँखा उपचार केन्द्र सम्पर्कको लागि मोबाइल नम्बर 9814771118 र 9867212300। चैनपुर आँखा उपचार केन्द्र, चैनपुर सङ्खुवा सभा।
2: हातमा के बोकेर लाग्यो गुटुङ?
1: चैनपुर आँखा उपचार केन्द्र।

0: आँखा उपचार केन्द्र। हाम्रा सेवाहरू आँखा जाँच गरिनुका साथै आँखा जाँच गरे अनुसारका चस्माहरू बनाइन्छ। चस्मा जाँच गरिनुका साथै आँखा सम्बन्धी सम्पूर्ण औषधिहरू पनि पाइन्छ।
1: चैनपुर आँखा उपचार केन्द्र सम्पर्कको लागि मोबाइल नम्बर 9814777118 र 9867212300। चैनपुर आँखा उपचार केन्द्र चैनपुर सङ्खुवा सभा।
2: हातमा के बोकेर लग्यो हो गुटुङ।

0: इन्फोसिस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी नेपाल।
1: भाइको लागि प्यान्ट, मेरो लागि कुर्ता सलवार, अनि घरको लागि अरू कपडा पनि किन्नु छ।
2: अन के साह्रो हो त चाहिँ, बजार जान्छु भन्थी एक्लै गनगनाएर बसिरहेछस् त।
1: हेर्नुहोस् न दादा, आज कपडा किन्नु बजार जानु भनेको, धेरै कपडा किन्नु छ, कहाँ कहाँ खोज्नु पर्ने हो, दिक्क लागिसक्यो मलाई त।
2: हे लाठी, यति कुरामा पनि टेन्सन लिनुहुन्छ? शम्भू ट्रेड्स एन्ड सप्लायर्स जान, त्यहाँ तैँले खोजेको सबै प्रकारका कपडाहरू पाइन्छ नि।
1: धन्यवाद दादा, म अहिले नै गइहाले।
2: जेन्ट्स तथा लेडिज ओरिजिनल भेस्ट प्यान्ट, विभिन्न रेडिमेड कपडा, कुर्ता सलवार, सिरक डसना, ब्यागहरू होलसेल तथा खुद्रा मूल्यमा पाइनुका साथै विवाह व्रत बन्धका सम्पूर्ण कपडाहरू पाइन्छ। शम्भू ट्रेड्स एन्ड सप्लायर्स, चैनपुर पोखरी बजार, सङ्खुवा सभा। प्रोप्राइटर शम्भु कटवाल। सम्पर्क नम्बर 9841 50 600।
1: खराङ सम्पर्क सञ्जीव कटवाल 9816 35 48 40।
2: जलजला बिहिबारे सम्पर्क मामा होलसेल वस्त्रालय, विनोद पोखरेल। सम्पर्क नम्बर 9840069।

0: नेपाल परिवेश थाहा संचार नेटवर्कमा फसेको सेनाको दावी, विपद प्राधिकरण भन्छ बाढ़ी प्रभावित अधिकांश क्षेत्रमा राहत पुगिसक्यो।
1: सरकारले राष्ट्रिय शोक मनाएकै दिन बेपत्ताका आफन्त माइतीघर मण्डलामा 13 दिनमा राष्ट्रपति बाढ़ी प्रभावित जिल्ला नुवाकोटमा फर्केर सम्बोधन।
0: रसुवा जिल्लालाई सड़क सञ्जालमा जोड्न वैकल्पिक मार्ग सञ्चालनमा काठमाडौँ उपत्यकामा ग्यासको चरम अभाव, सड़कमै लामो लाइन।
1: हुरमुज नजिक नयाँ निषेधित क्षेत्र घोषणा गर्ने इरानको तयारी, निषेधित क्षेत्रमा प्रवेश गर्ने पानी जहाजलाई प्रतिबन्ध सूचीमा राखिने।
0: र एनपीएलको टेलिभिजन र ओटीटी प्रसारण अधिकार 32 करोड़मा बिक्री।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अन टप, लामटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोभित अन टप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। जानकारीका लागि हिमालय स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781-171, 4780-724 वा हिमालयवाटर.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश, समयको आवाज, समयको आवाज।
0: थाहा संचार नेटवर्कमा समाचार अब विस्तारमा। भुटेकोशी बाढ़ीमा ज्यान गुमाएका 1356 जनाको शव भेटिएको छ। सबैभन्दा बढ़ी चितवनमा 363 शव भेटिएका छन्। त्यस्तै रसुवामा 169, नुवाकोटमा 197, धादिङमा 70, गोरखामा 75, तनहुँमा 38, नवलपरासी पूर्वमा 223 र नवलपरासी पश्चिममा 221 शव फेला परेको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। बाढ़ीमा ज्यान गुमाएकाहरूमध्ये हालसम्म 98 जनाको मात्र शव परिवारलाई हस्तान्तरण

0: गरिएको छ। प्राधिकरणले आज साँझ 6 बजेसम्म 98 जनाको शव परिवारलाई हस्तान्तरण गरिएको जनाएको हो। अन्य शवको भने शनाखत हुन सकेको छैन। पार्टीमा परेर हालसम्म 4,994 जना सम्पर्क विहीन छन्। सबैभन्दा बढ़ी नुवाकोटमा 2,340 जना सम्पर्क विहीन भएको जिल्ला प्रशासन कार्यालय नुवाकोटले प्राधिकरणलाई जानकारी गराएको छ। सम्पर्क विहीन हुने मध्ये 587 जना विदेशी नागरिक रहेका छन्। यस्तै 100 सुरक्षाकर्मी पनि सम्पर्क विहीन छन्। जलविद्युत आयोजनाहरूमा हराइरहेका कर्मचारी तथा मजदूरको खोजी पनि भइरहेको छ। भटेकोशी नदीमा रहेका विभिन्न जलविद्युत आयोजनामा नेपाली र विदेशी उद्धारकर्ता खोजीमा जुटिरहेका छन्। बाढ़ी पश्चात प्रभावित क्षेत्रमा सञ्चालन गरिएको खोज तथा उद्धार अभियानबाट हालसम्म 13,396 जनाको उद्धार गरिएको छ। विपद प्राधिकरणका अनुसार उद्धार गरिएका मध्ये 3,533 जना रसुवा, नुवाकोट र धादिङका 39 होल्डिङ सेन्टरमा सुरक्षित रूपमा आश्रय लिइरहेका छन्। बाढ़ीबाट हालसम्म 1,355 जनाको शव फेला परेको छ भने 4,996 जना अझै सम्पर्क विहीन छन्। तीमध्ये 98 शवको शनाखत भई आफन्तलाई बुझाइएको प्राधिकरणले जनाएको छ। बाढ़ीपछि घाइते तथा प्रभावित गरी हालसम्म 6,672 जनाले उपचार सेवा लिएको प्राधिकरण की प्रवक्ता शान्ति महतले बताउनुभयो। उहाँका अनुसार विभिन्न अस्पतालमा उपचाररत 323 मध्ये 228 जना डिस्चार्ज भएका छन्। यस्तै नेपाली सेनाबाट 3,379 जना र सशस्त्र प्रहरीबाट 2,970 जनाले स्वास्थ्य उपचार सेवा लिएको उहाँले जानकारी दिनुभयो।
1: नेपाली सेनाले ब्रेक थ्रु नभएसम्म बाढ़ीले क्षति भएका जलविद्युत आयोजनाको टनेलमा खोज तथा उद्धारको कार्य नरोकिने जनाएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आयोजना गरेको पत्रकार सम्मेलनमा सहायक रथी सुभाष जंग थापाले टनेलमा खोज तथा उद्धार कार्य तीव्र गतिमा भइरहेको बताउनुभयो। ती जलविद्युत आयोजनामा काम गर्नेहरू 900 भन्दा बढ़ी सम्पर्कविहीन भएको भनिए पनि ती सबै टनेलभित्र नरहेको उहाँको दावी छ। सेनाले हालसम्म गरेको अध्ययन र जानकारी अनुसार जलविद्युत आयोजनाका सुरुङमा 121 जना मात्रै फँसेको उहाँले दावी गर्नुभयो।
2: त्यो दिएको 900 हाराहारी अथवा 2200 सुरुमा मैले स्लाइडमा देखाएँ, त्यो टनेलभित्र फँसेका व्यक्ति होइनन्, परिजनसँग आबद्ध व्यक्तिहरू चाहिँ हुन्। अब तपाईँले सरसर्ती हिसाब गर्ने हो भने रसुवागढी 5, लाम्ताङ 7, किलिमे 7, अप्पर त्रिशुली 1, 50, 3A 40 भए तापनि 3-4 भन्ने चाहिँ त्यो भाइको इन्टरभ्यू र 40 राख्दा पनि 3B 120 यो त बाहिर गर्दा हाराहारी 121 मात्रै टनेलभित्र पसेको चाहिँ अत्य देखिन्छ।
1: उहाँका अनुसार रसुवागढ़ीमा 5, लाङटाङमा 7, चिलिमेमा 7, अप्पर त्रिशुली 1 करिब 50 जना, त्रिशुली 3A करिब 42 जना मात्रै फँसेको बताउनुभयो। खोजी तथा उद्धारसँगै सेनाले पुननिर्माण र पुनर्स्थापनाका काम समेत अघि बढ़ाएको जनाएको छ। त्यस अन्तर्गत तुइन र झुलुङ्गे पुल निर्माण, रेकी तथा अवरूद्ध सड़क खोल्ने काम पनि भइरहेको सेनाको दावी छ।
0: प्राधिकरणका कार्यकारी प्रमुख डाक्टर धर्मराज प्रेतीले बाढ़ी प्रभावित अधिकांश क्षेत्रमा राहत पुगिसकेको दावी गर्नुभएको छ। हाल हेलिकप्टरको प्रयोग उद्धार र खोजी कार्यमा प्राथमिकता दिएकाले हेलिकप्टर मार्फत राहत लैजानुपर्ने ठाउँमा भने राहत लैजान नसकिएको उहाँले बताउनुभयो।
3: केही ठाउँमा एकदमै हेभी अपरेसन, एकदम अप्ठ्यारो भएको ठाउँमा जहाँ हामीले अहिले चाहिँ सर्च र रेस्क्यूको लागि मात्रै महत्वपूर्ण सामग्री पठाउनु पर्ने हुनाले चाहिँ त्यो ठाउँमा राहत सामग्री लिन र त्यो पठाउन गाह्रो हुने, त्यसलाई पनि हामी कसरी सम्बोधन गर्ने भनेर जुन बेला चाहिँ त्यो हाम्रो अपरेसनको हेली त्यहाँ गएको छैन त्यति बेला चाहिँ हामी त्यहीबाट तलबाटै काठमाडौँबाट होइन कि चाहे त्यो त्रिशुलीबाट होस् या चाहिँ त्यहीबाट रसुवाबाटै जहाँ हेली जान्छ त्यहाँबाट चाहिँ हामीले खाद्य सामग्री पठाउने कोसिस पनि गरिराखेका छौँ। विद्युतदेखि लिएर भनौँ न टेलिकम्युनिकेसन, पानीको सबै फेसिलिटीलाई पनि हामीले पुगोस् भन्ने किसिमले त्यो प्रयास पनि हाम्रो निरन्तर छ, गरेका पनि छौँ, पुगेका पनि अवस्था छ। केही एक दुई ठाउँमा गुनासाहरू होलान् त्यसलाई पनि हामी सम्बोधन गर्ने प्रयास गर्दैछौँ भनेर भन्न चाहे।
0: बेपत्ता व्यक्तिका नाम प्राप्त हुने बित्तिकै तीनवटै सुरक्षा निकाय मार्फत विवरणको जाँच गर्ने र फिल्डमा खटिएका टोलीलाई परिचालन गरेर खोजी गर्ने गरिएको पनि उहाँले बताउनुभयो। त्यति मात्र होइन, बाढ़ीबाटै गलत सूचना र जानकारी सामाजिक सञ्जाल मार्फत सार्वजनिक गर्दा राहत वितरण र उद्धारमा समेत समस्या भएको प्रहरीले बताउनु भएको छ। सही सूचनाका कारण केही बच्न सफल भएको तर केही गलत सूचनाले झन समस्या भएको उहाँले उल्लेख गर्नुभयो।
3: त्यो ठाउँमै नभएका केही फेक भिडियोहरू पनि एकदम सामाजिक सञ्जालमा स्प्रेड भइरहेको अवस्था र त्यसले चाहिँ जनमानसमा एक खालको नकारात्मक प्रभाव पनि पारेको अवस्था पनि हामीले पायौं। हामीले तीन चारवटा भिडियो हिजोदेखि आज बिहानसम्म मात्रै हेर्दाखेरि चाहिँ त्यो भिडियोहरूलाई हाम्रो यो सामाजिक सञ्जाल हेर्ने टिमलाई चाहिँ टेस्ट गर्न हामीले दियौं र जुन भिडियो एकदमै जेन्युन मान्छेबाट यसलाई हेरिदिनुहोस् भनेर आएको थियो त्यो भिडियो पनि फेक भएको हामीले पायौं। भनेपछि धेरै स्प्रेड भएको भिडियोहरूमा पनि कहिले काहीँ त्यसले एकदम मिसइन्फर्मेसन होइन त्यसले चाहिँ पार्ने प्रभावको बारेमा पनि हामीले हेर्नुपर्ने हुन्छ। तर यसका बीचमा केही खुसीका खबरहरू पनि केही मान्छेहरू बाढी आएको देख्दाखेरि उत्तरीतिर डाँडा चढेर जब चीनको भागमा उहाँहरू प्रवेश गर्नुभयो त्यहाँबाट हिजो मात्रै 105 सकुशल फर्किनु भएको छ। 105 भनेको ठूलो नम्बर हो। त्योभन्दा एक दिन अगाडि 155 सकुशल फिर्ता हुनुभयो, त्यो पनि हाम्रो लागि चाहिँ खुसीको खबर हो। त्योभन्दा अघिल्लो दिन 113 जसमा एकजना चाइनिज नागरिक पनि हुनुहुन्थ्यो, भनेपछि जम्मा 114 फर्किनुभयो, त्यो पनि खुसीको खबर हो।
0: बाढ़ी प्रभावितहरूको अपमानजनक भिडियो बनाएर सामाजिक सञ्जालमा सम्प्रेषण गर्ने एक युवा पक्राउ परेका छन्। प्रहरीको साइबर ब्यूरोले बाढ़ी पीड़ितको अपमान गरेर भिडियो बनाउने बैतडी सुनरिया गाउँपालिका 7 घर भई हाल काठमाडौँको बलम्बु बस्ने 24 वीरेन्द्र मडैले पक्राउ गरी आज सार्वजनिक गरेको हो। उनी विरूद्ध जिल्ला अदालत काठमाडौँबाट विद्युतीय कारोबार ऐन 2063 अन्तर्गतको कसुरमा म्याथप गरी अनुसन्धान थालिएको छ।
1: समाज कल्याण परिषदले बाढ़ी प्रभावितको उद्धार राहत र मानवीय सहयोगका क्रममा पीड़ितको आत्मसम्मान र मर्यादा र गोपनीयताको सम्मान गर्न आग्रह गरेको छ। पटेकोशी बाढ़ी पीड़ितलाई राहत र मानवीय सहायता सामग्री वितरण गर्दा सम्बन्धित आचार संहिता पूर्ण रूपमा पालना गर्न र पीड़ितको पीड़ा थपिने गरी उनीहरूको अनुमति बिना फोटो तथा भिडियो नखिच्न परिषदले अनुरोध गरेको हो। यसै पीड़ितको अनुमति बिना व्यक्तिगत फोटो भिडियो र धार्मिक अथवा व्यावसायिक प्रकृतिका फोटो लोगो संकेत र प्रचारात्मक सामग्री राखी प्रकाशन तथा प्रसारण नगर्न परिषदले सामाजिक संस्थालाई समेत आग्रह गरेको छ।
0: राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको हिमाली पर्यावरणको असाधारण नाजुक अवस्था र बढ़दो विश्वव्यापी तापक्रमबाट उत्पन्न जोखिमप्रति अन्तर्राष्ट्रिय समुदायलाई गम्भीर हुन अपील गर्नुभएको छ। राष्ट्रपति पौडेलले अन्तर्राष्ट्रिय समुदायका मित्र राष्ट्रलाई नेपाल लगायत पारिस्थितिकीय रूपमा प्रभावित राष्ट्रहरूको आवाज सुन्न र जलवायु न्याय सुनिश्चित गर्न ठोस तथा प्रभावकारी कदम चाल्न आह्वान गर्नुभएको हो।
4: त्यस विपत्तिले न केवल हाम्रो हिमाली पर्यावरणको असाधारण नाजुक अवस्था मात्र दर्शाउँदैन, अपितु यसले निरन्तर बढ्दै गएको विश्वव्यापी तापक्रम र यसबाट उत्पन्न हुन गएको जोखिमप्रति हामीलाई पुनः गम्भीर रूपमा सचेत पनि गराएको छ। म अन्तर्राष्ट्रिय समुदाय समक्ष नेपाल लगायत परिस्थितिकीय रूपमा प्रभावित राष्ट्रहरूको आवाज सुन्न मात्र होइन, उनीहरूका लागि जलवायु न्याय सुनिश्चित गर्न ठोस र प्रभावकारी कदम चाल्न हार्दिक आह्वान गर्दछु।
0: सम्बोधन अघि राष्ट्रपति पौडेलले नुवाकोटका विभिन्न क्षेत्रमा पुगेर प्रभावितको अवस्थाबारे जानकारी लिनुभएको थियो।
1: नेपाल परिवेशमा भोलि बिदाका दिन पनि ब्याङ्क खुल्ने लगायतका थप समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।
5: मार्बलका सिक्किमी चित्र डाक्टरहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित रोगाड ब्रान्ड। साथै मार्बलका युपिभीसी प्रडक्टहरू लिड फ्री, युभी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
6: सुरक्षा घरको साथ जीवन दर्शन।

0: लक्ष्मी लाइफ इन्सुरेन्स कै अभिकर्ता बनौ।
1: प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्स लिमिटेड।
2: संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज, समयको आवाज।
3: थाहा संसार नेटवर्क काठमाडौँबाट प्रसारण भइरहेको नेपाल परिवेशमा अब बाँकी समाचार।
4: भोटेकोशी बाढ़ीमा परेर ज्यान गुमाएकाहरूको सम्मानमा आज राष्ट्रिय शोक मनाइएको छ। यही भदौ 18 गते बसेको मन्त्री परिषदको बैठकले आज राष्ट्रिय शोक मनाउने निर्णय गरेको थियो। सोही निर्णय अनुसार आज देशभरका सरकारी कार्यालयमा राष्ट्रिय झण्डा झुकाइएको हो। आज 13 दिनमा देशभर विभिन्न प्रकारले बाढ़ी पहिरो तथा प्राकृतिक विपदमा परि ज्यान गुमाएका प्रति श्रद्धांजली अर्पण गरिएको छ। पशुपतिनाथ मन्दिरमा भने दीप प्रज्वलन नै गरिएको छ। पशुपति क्षेत्र विकास कोषको आयोजनामा दिवंगत आत्माको चिरशान्तिको कामना तथा शोक सन्तप्त परिवारप्रति गहिरो संवेदना व्यक्त गर्न आज साँझ पशुपतिनाथ मन्दिर अगाडि दीप प्रज्वलन गरिएको सदस्य सचिव तीर्थ श्रेष्ठले जानकारी दिनुभएको छ। बाढ़ीमा परि घाइते भएकाहरूको शीघ्र स्वास्थ्य लाभ र बेपत्ता भएकाको अवस्था छिटो पत्ता लागोस् भन्ने कामना पनि दीप प्रज्वलनमा गरिएको उहाँले बताउनु।
5: सरकारले शोक मनाएकै दिन पीड़ित परिवार भने काठमाडौँमा भेला भएर बेपत्ता भएकाहरूको कि सास चाहियो कि लास चाहियो भन्दै धरना बसेका छन्। सरकारले विभिन्न जलविद्युत आयोजनामा फँसेकाहरूको उद्धार र खोजी कार्यमा प्राथमिकता नदिएको भन्दै उनीहरूले आज बिहान माइतीघर मण्डालामा पुगेर विरोध प्रदर्शन गरे। बाढ़ी प्रभावित सुमना श्रेष्ठ अमात्यले त्रिशुली तीनमा जानुभएका श्रीमान वरिष्ठ भूगर्भविद सुमेश अमात्य सम्पर्कविहीन रहेको भन्दै खोजीका लागि गृह मन्त्रालयमा गएर पटक पटक ध्यानाकर्षण गराउँदा पनि चासो नदिएको भन्दै आपत्ति जनाउनुभयो। सरकारले हेलिकप्टर लगायतका उपकरण लगाएर उद्धार गर्नुपर्नेमा कुटो कोदालो पठाएको भन्दै उहाँले आक्रोश व्यक्त गर्नुभयो।
6: गभर्नमेन्ट भन्नाले अब हामी जाने भनेको एउटा गृह मन्त्रालय गएको हो होइन, 3-4 दिनभित्रमै हामी गएको हो, तर त्यहाँ चाहिँ अब भनौँ न भित्र मान्छेलाई भेट्न पनि दिएन, एक त भेट्न पनि दिएन होइन, अनि अर्को चाहिँ के कुरा भन्दा भइरहेको छ नि, रेस्क्यु भइरहेको छ त किन आत्तिनु भएको भन्ने चाहिँ कुरा गर्यो कि त्यहाँबाट चाहिँ। अनि अब त्यसो भने अब साइन गर्यो, निवेदन लेख्यो, आयो होइन, अब उहाँले चाहिँ वाट्सएपमा मेसेजहरू पनि के देखाउनु भयो होइन, अब मेसेज गइरहेको छ भने चाहिँ अब थाहा छैन हामीले त्यो कहाँ गयो त्यो मेसेज होइन, त्यो मेसेज त्यो भित्र हरायो कि कहाँ गयो, वाट्सएपबाट त हामीले देखायो मेसेज गइरहेको छ हाम्रो, तपाईँहरू किन आत्तिनु भएको भन्ने चाहिँ कुरा गर्यो कि। सरकारले गर्नै जानेको छैन त्यो रेस्क्यु गर्ने कुरा, अब हस्या के अस्पतालहरू बोकेर मान्छे पठाउने सरकार कतिको लाग्छ भनेको यही थाहा भयो नि त।
5: सरकारले हराएकाहरू जीवित भए जीवित र नभएमा सब भए पनि आफन्तलाई उपलब्ध गराउनु पर्ने पीड़ितहरूको भनाइ छ। सरकारले अन्तर्राष्ट्रिय सहयोग लिएर बेलैमा उद्धार तथा खोजी गर्न पनि कन्जुसाई गरेको अर्की पीड़ितको आरोप छ। दशौं एघारौं दिनमा दुईजनाको जीवितै उद्धार भएको भन्दै उहाँले सरकारले समयमा नै त्रिशुली तीन बीमा पनि खोजी गरिएको भए त्यहाँबाट पनि सकुशल मानिसहरू उद्धार गर्न सकिने बताउनुभयो। सरकारलाई कुनै एक ठाउँमा मात्रै उद्धारमा केन्द्रित नहुन उनीहरूले आग्रह गरेका छन्। सरकारका मन्त्रीहरू स्टन्टमा लागेको र आफन्तहरूलाई खोजी गर्न समेत जान नदिएको गुनासो समेत गरे।
4: राष्ट्रिय मानव अधिकार आयोगले बाढ़ीबाट अति प्रभावित रसुवा र नुवाकोटका नागरिकको आधारभूत मानव अधिकार संरक्षण गर्न तत्काल प्रभावकारी कदम चाल्न सरकारलाई आग्रह गरेको छ। आयोगका सदस्य डाक्टर लिली थापाको नेतृत्वमा गएको उच्चस्तरीय अनुगमन टोलीले रसुवा र नुवाकोटमा बाढ़ी प्रभावितहरूको मानव अधिकार अवस्थाबारे स्थलगत अनुगमन गरेको थियो। अनुगमनका क्रममा बाढ़ीबाट भौतिक संरचनामा ठूलो क्षति पुगेको तथा प्रभावित क्षेत्रमा खानेपानी विद्युत र स्वास्थ्य सेवाको अभाव रहेको गएको पाइएको आयोगले जनाएको छ। अनुगमन गरे लगत्तै आयोगका प्रवक्ता तथा सहसचिव डाक्टर टीकाराम पोखरेलले आज विज्ञप्ति मार्फत प्रभावित नागरिकहरूको आधारभूत मानवाधिकार संरक्षणका लागि तत्काल प्रभावकारी कदम चाल्न सरकारलाई आग्रह गर्नुभएको हो। त्यस्तै उद्धार कार्यमा विज्ञ जनशक्तिको अभाव, सुरक्षाकर्मीको संख्या न्यून हुनु, उद्धार सामग्रीको कमी तथा सर्वसाधारणको आवत जावतमा समस्या रहेको पनि अनुगमनका क्रममा पाइएको आयोगले जनाएको छ। आयोगले पहाड़ीबाट रसुवा र नुवाकोटमा आधारभूत आवश्यकता, भौतिक संरचनामा क्षति पुगेकाले खानेपानी, विद्युत र स्वास्थ्य सेवा जस्ता आधारभूत सेवा नियमित सञ्चालन गर्न आग्रह गरेको छ। साथै आयोगले प्राविधिक विज्ञ सहितको टोलीको व्यवस्था गरी तत्काल परिचालन गर्न पनि सरकारलाई भनेको छ।
5: बागमती प्रदेश सरकारले भने बाढ़ीबाट विस्थापित नागरिकलाई सेल्टरमा राख्न र खाद्यान्न तथा बसोबासको व्यवस्था गर्न बजेट छुट्टाएको बताएको छ। आज ललितपुरमा पत्रकार सम्मेलन नै गरेर मुख्यमन्त्री किरण थापा मगरले बाढ़ीबाट विस्थापित नागरिकको खाद्यान्न र बसोबासका लागि प्रादेशिक विपद व्यवस्थापन कोषबाट बजेट र सामग्री उपलब्ध गराएको जानकारी गराउनु भएको छ। उहाँले संघीय सरकारसँग र स्थानीय तहसँग मिलेर आफूहरूले काम गरिरहेको बताउनुभयो। उहाँले बाढ़ीबाट प्रभावित र अभिभावक गुमाएका बाल बालिकालाई प्रदेश सरकारले सञ्चालन गरेको आवासीय विद्यालयमा कक्षा बाह्रसम्मको पढ़ाईको सम्पूर्ण खर्च बिहोरी दिने पनि बताउनुभयो। उहाँले विभिन्न सड़कहरूको मरमत लगायतका काममा पनि प्रदेश सरकारले तदारूकताका साथ काम गरिरहेको बताउनुभयो।
7: कृष्णवीरमा पहिरो, फेरि राजधानी आउने बाटो नै अब त्यो त ब्लक भयो, अब के गर्ने भन्ने फेरि समस्या हो। त्यसपछि हामीले यो चाहिँ सिस्नेरीबाट हेटवटा जाने बाटो छ, त्यो बाटोको वैकल्पिक बाटो जहाँ चाहिँ नि यो कुलेखानी बाटो देउराली हुँदै भीमफेदीसम्म जाने बाटो त वान वे छ। अब यहाँ त ग्यासकै समस्या छ, खाद्यान्नकै समस्या छ, यहाँ चाहिँ अब निर्माण सामग्रीहरूकै समस्या छ। सबै आउने बाटो चाहिँ बाटो नै ब्लक भइसकेपछि त अब सामान आउँदैन, भनेपछि त्यहाँ झन्डै 1.5-2 घण्टा बाटो जाम हुने, र त्यसको वैकल्पिक बाटो हामीले खोल्ने काम भोलिबाट हामी जोड्दैछौँ। जहाँ यो सिस्नेरीबाट कोगटे हुँदै हामीले चाहिँ यता माथिबाट घुमेर भीमफेदी निस्किने, त्यो भीमफेदीबाट जाने बाटो पनि 30 किलोमिटर, अहिले भइराखेको बाटो पनि 30 किलोमिटर। यो दुइटै बाटो एकतिरबाट जाने, एकतिरबाट आउने बाटो, त्यो बनाउने काम हामीले थालनी गरिसकेका छौँ। त्यसै गरी यता कान्ति लोकपथको पनि जहाँ जहाँ पहिरो गएको छ त्यो पहिरो सोर्ने काम संघीय सरकारले पनि गरेको छ, प्रदेश सरकारले पनि गरेको छ। 18 गते मैले क्याबिनेटको म आफै यो कोगटेको बाटो निरीक्षण गरेँ, भौतिक सचिव जिल्ला बोलाएर त्यो बाटो निरीक्षण गरेपछि बाटो ठिकै रहेछ, अलिकति 2-3 दिन मिसिन चलायो भने यो बाटो चल्छ, यो वैकल्पिक बाटो हुन्छ भनेर हामीले तत्कालै त्यो बाटो खोल्ने काम आज सम्पन्न हुँदैछ र भोलिबाट त्यो बाटो चल्दैछ।
4: त्रिशुलीदेखि बेत्रावतीसम्मको राजमार्ग क्षतिग्रस्त भएसँगै रसुवा जिल्लालाई सड़क सञ्जालमा जोड्न वैकल्पिक मार्ग सञ्चालनमा ल्याइएको छ। अविरल वर्षा र पहिरोका कारण मुख्य राजमार्ग अवरूद्ध भएपछि सरोकारवाला निकायले वैकल्पिक सड़कको मरमत सम्भार गरी यातायात सुचारू गरेका हुन्। मध्य पहाड़ी राजमार्ग अन्तर्गत ढिकुरेदेखि फेरि बेसी चोक हिरामुनि चार चोगते बोरे भन्ज्याङ सानो खोला रसुवा धनस्वारा र पाटीखर्क खण्डमा व्यापक मरमत कार्य गरिएको छ। एक्सकभेटर, ब्याकहोल लोडर र टिपर जस्ता हेभी मेसिनरी उपकरणको प्रयोग गरी पहिरो पछ्याउने, सड़कको सतह मिलाउने, कच्ची नाली निर्माण गर्ने तथा साँघुरा स्थानमा सड़क चौड़ा गर्ने कार्य सम्पन्न भएको छ। साथै आवश्यक स्थानमा ग्राभेल राख्ने र कलभर्ट निर्माण गरिएसँगै अब उक्त सड़कमा ठूला सवारी साधन समेत दुईतर्फी रूपमा सञ्चालन हुन सक्ने भएका छन्।
5: जिल्ला प्रशासन कार्यालय गोर्खाले मनास्कृत तथा लार्के पास पदमार्गमा पदयात्रा नगर्न आग्रह गरेको छ। चुमनब्री गाउँपालिका र नामरूङ स्थित थेराङ खोलामा आएको बाढ़ीले दुईवटा पुल बगाएपछि मनास्नु र लार्के पास पदमार्गमा पदयात्रा नगर्न प्रशासनले आग्रह गरेको हो। आज सूचना निकालेर अर्को सूचना नभएसम्म त्यहाँ नजान भनिएको छ। आज थेराङ खोलामा आएको बाढ़ीले चुमनब्री गाउँपालिका 4 वडा नम्बर 2 जोड्ने फलामे पुल नै बगाएको छ। यस्तै गाउँपालिकाबाट नामरूङ जंगल जाने बुढ़ी गण्डकी नदीमाथिको झोलुङ्गे पुल समेत बाढ़ीले बगाएको छ। पुल बगाएपछि त्यहाँ आवत जावत गर्न समस्या भएको छ।
4: काठमाडौँ उपत्यकामा पछिल्लो समय खाना पकाउने एलपी ग्यासको चरम अभाव देखिएको छ। भोटेकोशी बाढी र त्यसपछिको सड़क अवरोधका कारण आपूर्ति व्यवस्था सहज हुन नसक्दा उपभोक्ताहरू घण्टौंसम्म लामबद्ध हुनुपर्ने बाध्यता सिर्जना भएको हो। भोटेकोशी बाढी अघि पनि काठमाडौँमा ग्यासको अभाव थियो। सरकारले ग्यासको अभाव नरहेको दावी गर्दै केही समयमै सहज हुने बताए पनि आम नागरिकहरू लामबद्ध भएर ग्यासका लागि बसिरहेका छन्। ग्यास वितरणलाई व्यवस्थित गर्न खुद्रा विक्रेताहरूले कुपन प्रणालीको सहारा लिएका छन्। कोटेश्वर क्षेत्रमा एलपी ग्यासको खुद्रा बिक्री गरिरहनुभएका व्यवसायी शंकर कुमार श्रेष्ठका अनुसार माग अत्याधिक भए पनि दैनिक करिब 150 सिलिण्डर मात्र वितरण गर्न सकिएको छ। उहाँले भीड व्यवस्थापनका लागि सिलिण्डरमा नम्बरिङ गर्ने र नामसहितको कुपन बाँडेर भोलिपल्ट ग्यास दिने व्यवस्था मिलाइएको जानकारी दिनुभयो। ग्यासका लागि लाइनमा बसेका उपभोक्ताहरूले भने ठूलो शास्ति भोग्नु परेको गुनासो गरेका छन्। जडीबुटीका राकेश विष्टले 2-3 दिनदेखि नै कुपन लिए पनि ग्यास नपाएको गुनासो गर्नुभएको छ। आज बिहान 8 बजेदेखि नै ग्यास पाउने आशमा लाइनमा बसेको उहाँले बताउनुभयो।
5: ग्यासको व्यवस्था गर्नुपर्ने उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारीले भने बारा पर्सा औद्योगिक करिडोरका उद्योगीहरूले सिर्सिया खोलामा गरिएको प्रदूषणप्रति आपत्ति जनाउँदै सुधारका लागि एक साताको समय सीमा दिनुभएको छ। आज मन्त्रालयमा उद्योगीहरूसँगको छलफलमा उहाँले वातावरण संरक्षण सम्बन्धी कानूनी मापदण्ड उल्लङ्घन गर्ने उद्योगहरूलाई कार्यवाही गर्ने चेतावनी दिनुभएको हो।
8: त्यो मिटिङको हिसाबले मिटिङ नलिनु होला, यसलाई एकदमै गम्भीरतापूर्वक लिइकन र आजैदेखि आफ्नो काम थाल्नु होला, किनभने अब यो हप्तामा हाम्रो टिम त्यहाँ निरीक्षणको लागि जानुहुनेछ र यस पछाडि अब अगाडिको काम उहाँहरूले नै गर्नुहुनेछ भनेर हामी त्यस्तै निर्देशन दिएको छु। त्यही भएर एक हप्ताको टाइम छ, तपाईँहरू कति के गर्नुहुन्छ भने गरेर अगाडि बढ्नु होला।
5: नेपाल परिवेशमा अन्तर्राष्ट्रिय र खेलकुद सहितका समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।
2: जीवनमा थोरै कुराहरू छन् जहाँ हामीलाई चोइस गर्ने सुविधा हुन्छ। haha.com जहाँ तपाईँ निर्धक्क चोइस गर्न सक्नुहुन्छ आफ्नो रुचि अनुसारको समाचार। समाचारमा विविधता, विचारमा सन्तुलन। haha.com त्यति मात्र होइन, मोबाइल डाटा सर्फिङमा पनि असाध्यै कम खर्चिलो। छिन छिनको खबर अब thahakhabar.com मा।

0: को एक मात्र डीटीएच सेवा जिसको
1: देशो खुशी को कनेक्शन
2: यो हो हाँ संचार नेटवर्क रत्नपाल सुन्ने होंसा नेपाल परिवेश समय को आवाज समय को आवाज
3: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं नेपाल परिवेश सन्नालमा थाहा संचार .com र थाहा खबर .com बाट पनि संसारभर सुन्न सकिन्छ
4: अब बाँकी समाचार मुलुकमा सुशासन कायम र भ्रष्टाचार विरूद्ध नवपुस्ताको आह्वानमा गत वर्ष भदौ 23 गते भएको जेन्जी आन्दोलनको भोलि एक वर्ष पूरा हुँदैछ त्यस आन्दोलनका क्रममा देशका होनहार युवा सहित 76 जनाको निधन भएको थियो भ्रष्टाचार र व्यथिति विरूद्ध गत वर्ष भदौ 23 गते जेन्जी युवा समूहले आयोजना गरेको शान्तिपूर्ण आन्दोलनमा केपी शर्मा ओली नेतृत्वको तत्कालीन सरकारले निर्मम दमन गर्दा 23 जनाको मृत्यु भएको थियो युवाहरूको हत्यापछि आक्रोशित बनेका आन्दोलनकारीहरूले केन्द्रीय प्रशासन भवन सिंहदरबार संसद भवन सर्वोच्च अदालत लगायत सरकारी तथा निजी सम्पत्तिमाथि आगजनी गरी ध्वस्त पारेका थिए सोही आन्दोलनका कारण कंग्रेस एमाले गठबन्धन सरकार ढलेको थियो त्यसपछि पूर्व प्रधान न्यायाधीश सुशीला कार्कीको नेतृत्वमा गठित अन्तरिम सरकारले निर्वाचित संसद विघटन गरी नयाँ निर्वाचनको घोषणा गरेको थियो चुनावपछि राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा दुई तिहाई नजिकको सरकार बनाउन सफल भएको छ झण्डै दुई तिहाई बहुमतको सरकार बनेको 5 महिना पूरा भएको छ तर आम जनतामा एक प्रकारको निराशा र आक्रोश झनझन बढ़दै गएको छ जनअपेक्षा अनुसार काम गर्न नसक्दा सत्ताधारी दलभित्रै सरकारको विरोध शुरू भइसकेको छ एकातिर सरकारले जनअपेक्षा अनुसार काम गर्न सकेको छैन खेती बालीका लागि स्वदेशमा मल नपाइने अवस्था छ सीमा पारी गएका किसानले जेल बस्नुपर्ने अवस्था आएको छ खाना पकाउने ग्यास जस्तो आधारभूत वस्तु किन्न नपाइने भएको छ प्रत्येक घरलाई पिरोलेका यस्तै सानातिना घटनाले मानिसलाई आक्रोशित बनाइरहेको छ जनताले जुन आशा अपेक्षा र भरोसाले रासोपालाई भोट दिएका थिए त्यसमा तुसारापात हुँदा जनआक्रोश विस्फोटको स्थितिमा पुग्ने अवस्था छ
3: नेपाल राष्ट्र बैंक अन्तर्गत बैंक तथा वित्तीय संस्था नियमन विभागले भोलि क ख ग र घ वर्गका इजाजत प्राप्त बैंक तथा वित्तीय संस्थालाई अत्यावश्यक बैंकिङ सेवा सञ्चालन गर्न निर्देशन दिएको छ विभागले आज सूचना निकालेर रसुवा नुवाकोट लगायतका जिल्लामा बाढ़ी प्रभावितलाई सघाउ पुग्ने हिसाबले ब्याङ्क सञ्चालन गर्न निर्देशन दिएको हो
4: नेपाल परिवेशमा अब अन्तर्राष्ट्रिय समाचार इरानले स्ट्रेट अफ हर्मुज हुँदै आवत जावत गर्न खोज्ने पानी जहाजलाई लक्षित गर्दै हर्मुज बाहिर नयाँ निषेधित क्षेत्र घोषणा गर्ने तयारी गरेको जनाएको छ इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषदका प्रमुख मोहसिन रेजाईले सरकारी संचार माध्यम मार्फत यस्तो जानकारी गराउनु भएको हो वहाँका अनुसार आगामी केही दिन वा एक साताभित्र उक्त घोषणा गरिने भएको छ रेजाईका अनुसार निषेधित क्षेत्र अमेरिकी नौसैनिक नाकाबन्दीको सीमाबाट शुरू भएर स्ट्रेट अफ हर्मुजतर्फ फैलिनेछ त्यस क्षेत्रलाई फारसको खाड़ीतर्फ पनि विस्तार गरिने भएको छ उहाँले स्ट्रेट अफ हर्मुज पार गर्ने उद्देश्यले उक्त क्षेत्रमा प्रवेश गर्ने र पहिचान हुने कुनै पनि पानी जहाजलाई इरानको प्रतिबन्ध सूचीमा राखिने चेतावनी समेत दिनुभएको छ
3: नेपाल परिवेशमा अब खेल समाचार नेपाल प्रिमियर लीग केएनपीएलको तेस्रो संस्करणका लागि नेपाल क्रिकेट संघ क्यानले टेलिभिजन र ओटीटी प्रसारण अधिकार कुल 32,68,00,000 बिक्री गरेको छ क्यानका सचिव पारस खड्काले आज जारी गरेको विज्ञप्ति अनुसार एनपीएलको विश्वव्यापी ओटीटी अधिकार खरिद अधिकार 18,04,00,000 रूपियाँको बोलपत्र पेश गरेको नेट टीभी प्रहरीले पाएको छ यसैगरी नेपालभित्रको टेलिभिजन अधिकार हिमालयन टेलिभिजनले प्राप्त गरेको छ क्यानका अनुसार हिमालय टेलिभिजनले 14,64,00,000 रूपियाँको बोलपत्र पेश गरेको थियो यस्तै एनपीएलको प्रत्येक खेलको टिकटिङ अधिकार भने यी सेवाले पाएको छ हामी नेपाल परिवेशको अन्त्यमा आइपुगेका छौं। जाँदा जाँदै मुख्य समाचारका शीर्षक
4: सुरुङमा 121 जना मात्र फँसेको सेनाको दावी। विपद प्राधिकरण भन्छ बाढ़ी प्रभावित अधिकांश क्षेत्रमा राहत पुगिसक्यो।
3: सरकारले राष्ट्रिय शोक मनाएकै दिन बेपत्ताका आफन्त माइतीगर मण्डलामा 13 दिनमा राष्ट्रपति बाढ़ी प्रभावित जिल्ला नुवाकोटमा फर्केर सम्बोधन।
4: रसुवा जिल्लालाई सड़क सञ्जालमा जोड्न वैकल्पिक मार्ग सञ्चालनमा काठमाडौँ उपत्यकामा ग्यासको चरम अभाव, सड़कमै लामो लाइन।
3: स्टेट अफ होर्मुज नजिक नयाँ निषेधित क्षेत्र घोषणा गर्ने इरानको तयारी। निषेधित क्षेत्रमा प्रवेश गर्ने पानी जाँचलाई प्रतिबन्ध सूचीमा राखिने।
4: र एनपीएलको टेलिभिजन र ओटीटी प्रसारण अधिकार 32 करोड़मा बिक्री।
3: थाहा संसार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेश सकियो। प्रविधिमा साथ दिने भुवन पौडेललाई धन्यवाद। दिनेश र जगत विदा हुन्छौ। नमस्कार।

0: अरुण अरुण
1: 97.6 MHz हर पल हर तपाईं सँगै
2: तेरो दाजुले विदेशबाट आइएमीमा पैसा पठाएछ झिक्न जा ए अनि सुन त तल काकालाई भोलि हस्पिटल लाने रे गाडी रिजर्भको लागि बन्दोबस्त पनि गरेछ है खै के इलेक्ट्रोनिक सामानहरू पनि चाहिएको छ भन्दैछ तेरो काकी
3: ल ल आमा म तँ गए तँ आए
2: होइन आजै आइपुग्छस् र
3: कहाँ आमा त्यति काम त यही चैनपुरको आशिष एन्ड ब्रदर्स प्यालीमा भइहाल्छ नि
4: हामी कहाँ आईएमई वेस्टर्न युनियन हिमाल रेमिट सिटी एक्सप्रेस र रिलायबल रेमिट मार्फत देश विदेशबाट पठाइएको पैसा झिक्न र पठाउन सकिन्छ साथै गाडी रिजर्भमा लिनु परेमा पनि हामीलाई सम्पर्क गर्नुहोस् त्यति मात्र कहाँ हो र इलेक्ट्रोनिक सामानहरू पनि पाइन्छ वैदेशिक रोजगारीको लागि पनि हामीलाई सम्झनुहोस् आशिष एन्ड ब्रदर्स प्राली चैनपुर 6 सङ्खुवा सभा प्रोपाइटर आशिष साख्य टेलिफोन नम्बर 029-570-128 मोबाइल नम्बर 98-520-45-441
5: अत्याधुनिक इन्डोस्कोपिक प्रविधिद्वारा अनुहारमा दाग नहुने गरी गरिने आँसु नलीको अपरेशन अब वरिष्ठ अकुलोप्लास्टी सर्जनद्वारा नवदृष्टि आई हस्पिटल इटहरीमा सञ्चालनमा आइसकेको छ आँखाको आँसु नली बन्द भएर आँखाबाट आँसु झरिरहने समस्या भएका बिरामीका लागि नवीन प्रविधिको अपरेशन जसबाट अनुहारमा कुनै दाग रहन्न यस अपरेशनका लागि सम्पर्क नम्बर 98-626-33-9-64 नवदृष्टि स्वास्थ्य आँखा सुन्दर संसार
6: हातमा के पो बोकेर लग्यो गुटुङटुङ
7: के गर्नु अब पेन्सन थाप्न हिँडेको भन्न मिलेन अब विदेश जान राम्रो मेन पावर खोज्न हिँडेको नि
6: औ लु समस्याको समाधान भनेकै म हो
8: गरु कुन मेन पावर राम्रो छ त्यहीबाट बाहिर जाउँ भनेर हिँडेको नि
6: औ त्यति कुरामा पनि टेन्सन लिनुपर्छ त्यो आन्द्रे कि बान्द्रे कुन मेन पावरबाट पो गएको थियो राम्रो कमाइ पो छ भन्थ्यो झुसेले
7: दुबोले हामी पनि त्यही मेन पावरबाट जानुपर्छ
8: लु अब त्यहीबाट जानु
6: लाकै सल्लाह दिएको के पाक्क बोलेको कुन मेन पावरबाट जाने त्यो कुरा त रेडियोले पो भन्छ त 1919 किनेरु ल्याएको रेडियो छ लु सुनु त
9: ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी साउदी कतार कुवेत मलेसिया मोरिसियस लगायत युरोपियन कन्ट्रीहरूबाट भारी संख्यामा नेपाली महिला पुरुष कामदारहरूको माग भएकाले यस ग्रोथ प्रोसेस मेन पावरमा चाँडो भन्दा चाँडो सम्पर्क गर्नुहोला यस मेन पावरबाट नेपाल सरकारले मान्यता दिएका देशहरूमा श्रम स्वीकृत गराएर सबै प्रक्रिया पूरा गराई नेपालकै एयरपोर्टबाट पठाइनेछ यस मेन पावरले गल्फ कन्ट्रीहरूमा महिला तथा पुरुष कामदारहरूलाई खाना बस्न सुविधा सहित 40,000 माथि कमाई हुने राम्रा राम्रा कम्पनीहरूमा पठाइरहेको छ साथै युरोपको हकमा खाना बस्ने सुविधा सहित मासिक 80,000 माथि कमाई हुने कम्पनीहरूमा पठाइरहेको छ र यस मेन पावरबाट फ्री भिसा फ्री टिकटमा पनि गल्फ कन्ट्री पठाइन्छ थप जानकारीको लागि सम्पर्क घनश्याम भट्टराई मोबाइल 98-520-51-094 98-12-36-77-42 र व्हाट्सएप नम्बर 97-054-58-302 ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी नेपाल
10: कहाँ हेर न गरगहनाले त बेहुलीले कस्तो सुहाएको छ है
11: त्यही त कस्तो डिजाइनर गरगहना कहाँ बनाएछन्
12: के को खास खास विशेष चल्दैछ यता हामीले सुन्न मिल्दैन कि कस्तो
11: ए बेहुलीले लगाएको गरगहनाको बारे कस्तो डिजाइनर रहेछ कुन ज्वेलर्समा बनाएका रहेछन् भनेर नि भाइ
12: यो त सुप्रिन्सा सुनचाँदी पसलको कमाल हो नि दिदी
4: हाम्रा सेवाहरू नयाँ तथा पुराना डिजाइनका गरगहनाहरू तयार गरिनुका साथै अर्डर बमोजिमका गहनाहरू ग्यारेन्टीका साथ तयार गरिन्छ दुई नम्बरी सुनलाई रिफाइन गरी एक नम्बरी गरिन्छ
13: प्रोपाइटर समीर विक प्लस रूपा विक मोबाइल नम्बर 9862-93-87-25 र 9917-64-57-29
4: सुप्रिन्सा सुन चाँदी पसल चैनपुर छ सङ्खुवा सभा त्रिचोकबाट हिटिटोल जाने बाटो दिलकुमारी भवन अगाडि
14: भालुमा बासको खालिलो तामा कान्छीको मन हर्ने भालुमा बासको

खोट जति पकाए नि मान्दिन सनाछी के छ र मेरो खोट। नमस्कार, म गायक अनन्त घिमिरे, तपाईँ सुन्दै हुनुहुन्छ एक बेसीको धुन रेडियो अरुण, सधैँ सुन्नुहोस् है।

0: रेडियो अरुण अरुण
1: 97.6 MHz हरपल तपाईं सँगै
2: राष्ट्रपतिद्वारा संकटमा वामपन्थी एएफडी पार्टीको निर्णायक जितपछि जर्मन चान्सलर फ्रिडरिख मेट्सले जर्मनीले दलीय राजनीतिमा ठूलो हलचल बेहोर्नु परेको बताएका छन्। बिल्ड समाचार पत्रिकाले प्रकाशित गरेको प्रतिक्रियामा मेट्सले चुनावी नतिजाले आफ्नो दल सीडीयूको जरा हलाइदिएको भन्दै ठूलो समीक्षा गर्नुपर्ने औल्याए। एएफडीले कम्तीमा 44% मत हासिल गरेको छ, जुन बहुमतले अलि कम छ। जीतप्रति खुशी व्यक्त गर्दै एएफडीका नेता एलिस बाइडलले आगामी संघीय निर्वाचनमा कम्तीमा 40% मत हासिल गर्ने लक्ष्य रहेको बताएका छन्। भोटे कुशी र त्रिशुली नदीमा आएको विनाशकारी बाढ़ीका कारण मृत्यु हुने मानिसहरूको सम्झनामा नेपालले आज राष्ट्रिय शोक मनाइरहेको छ। शोकक्रममा नेपालभरिका सरकारी कार्यालय र विदेशमा रहेका नेपाली कूटनीतिक नियोगहरूमा राष्ट्रिय झण्डा आधा झुकाइएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रका नाममा सम्बोधन गर्दै भदौ 10 गतेको बाढ़ीमा परि ज्यान गुमाउनेहरूलाई श्रद्धाञ्जली व्यक्त गरेका छन्। जलवायु परिवर्तनको मारमा परिरहेका नेपाल सहितका देशका लागि अन्तर्राष्ट्रिय समुदायलाई अपील गर्दै उनले भने,
3: म अन्तर्राष्ट्रिय समुदाय समक्ष नेपाल लगायत परिस्थितिकीय रूपमा प्रभावित राष्ट्रहरूको आवाज सुन्न मात्र होइन, उनीहरूका लागि जलवायु न्याय सुनिश्चित गर्नु ठोस र प्रभावकारी कदम चाल्न हार्दिक आह्वान गर्दछु।
2: नेपालका राष्ट्रपति रामचन्द्र पौडेल। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बाढ़ीमा परेर आजसम्म कम्तीमा 1355 जनाको मृत्यु भएको पुष्टि भएको छ भने हजारौं मानिस अझै सम्पर्कविहीन छन्। रूस र उत्तर कोरियाले दुई देशको सीमा वार पार गर्न सकिने मोटर गुड्ने पहिलो पुल औपचारिक रूपमा खुला गरेका छन्। 1 किलोमिटर लामो उक्त पुल प्रशान्त तटदेखि केही किलोमिटर मात्र टाढा छ। युक्रेनका मानवाधिकारवादी समूहहरूले उक्त पुल भएर दुई देशबीच सैनिक सहायता सामग्री ओसार पसार गर्ने माध्यम बन्न सक्ने भन्दै चेतावनी दिएका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग 3 चरणको वार्ता गरेपछि युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले कूटनीतिलाई अघि बढ़न दिन मिलेर काम गर्न जरूरी रहेको बताएका छन्। कुनै ठोस नतिजाबारे केही उल्लेख नगरी जेलेन्स्कीले छलफल युक्रेनको हवाई प्रतिरक्षा आवश्यकतामा केन्द्रित भएको उल्लेख गरे। उनले युक्रेनका साझेदारहरूलाई कुन कुरा फलदायी हुनेछ भन्ने कुरा थाहा रहेको भन्दै त्यो कुरा सरद्याम अघि नै आवश्यक रहेको बताए। र उत्तर कोरियाका नेता किम जङ अनले आफ्नो मुलुकको नौसेना परमाणु अस्त्र सम्पन्न फौज बन्नुपर्ने बताएका छन्। काङ कोन नामक एउटा विध्वंसक युद्धपोत बनाउन निर्देशन दिने क्रममा उनको यो अभिव्यक्ति आएको हो। गत वर्षको मेमा सञ्चालनमा ल्याउन खोज्दा उक्त युद्धपोत आंशिक रूपमा डुबेको थियो। उत्तर कोरियाको पश्चिमी तटमा 3 महिना अघि उनले सोही प्रकृतिको अर्को युद्धपोत बनाउन निर्देशन दिएका थिए। यो बीबीसी नेपाली सेवा हो।
4: साझापखमा तपाईलाई स्वागत छ। रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढ़ीका कारण जलविद्युत आयोजनाका विभिन्न संरचनाहरूमा फँसेका भनिएकाहरूको उद्धार प्रयास निरन्तर जारी रहने नेपाली सेनाले जनाएको छ। ती आयोजनाका सुरुङमा सयौंको संख्यामा मानिसहरू फँसिरहेको र उनीहरूको उद्धारमा ढिलाइ भएको भन्ने टिप्पणी र गुनासोका बीच सेनाले भनेको छ अझै पनि आशा मरेको छैन। राष्ट्रपतिले पनि आज राष्ट्रका नाममा सम्बोधन गर्दै सम्पर्क विहीनहरूको खोजी र उद्धार निरन्तर जारी रहने बताएका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बाढ़ीमा ज्यान गुमाएका 1350 भन्दा धेरै जनाको शव फेला परेको छ। ती शवहरूको पहिचानका लागि डीएनए नमूना संकलनदेखि आवश्यक प्रक्रिया पूरा गरी हालसम्म 1000 भन्दा धेरै शव माटोमा पुरिएको नेपाल प्रहरीले जनाएको छ, जसलाई उसले शवलाई माटो मुनि सुरक्षित राखिएको बताउने गरेको छ। करिब 5000 जना अझै पनि सम्पर्कविहीन रहेको प्राधिकरणको भनाइ छ। तीमध्ये ठूलो संख्यामा जलविद्युत आयोजनाका सुरुङमा फँसेकाहरू रहेको बताइएको थियो। तर नेपाली सेनाका सहायक रथी सुभाषजङ थापाले आज आयोजित प्रेस ब्रिफिङमा भने,
5: दिएको 900 हाराहारी अथवा 2200 सुरुमा मैले स्लाइडमा देखाए, त्यो टनेलभित्र फँसेका व्यक्ति होइन, परिजनसँग आबद्ध व्यक्तिहरू चाहिँ हुन्। अब तपाईँले सरसर्ती हिसाब गर्ने हो भने आरआरी 121 जना मात्रै टनलभित्र पसेको चाहिँ तथ्य देखिन्छ।
4: सरकारले उद्धारमा ढिलाइ गरेको र हात झिकेको जस्ता आरोपहरू सार्वजनिक भएका थिए, तर सहायक रथी थापा भन्छन्
5: जबसम्म सम्पूर्ण टनल ब्रेक थ्रु हुँदैन त्यतिन्जेलसम्म यो जारी नै रहन्छ र अर्को कन्डिसन होइन सरकारले नै अब नगर्ने भन्ने निर्णय गर्छ अथवा प्राधिकरणले नै पुग्यो नभनिएसम्म हाम्रो खोजी जारी नै रहन्छ र हाम्रो आशा अहिलेसम्म पनि मरेको छैन।
4: उनले उद्धार कार्यमा भोग्नु परेको जटिलता देखाउन बाढी अघि र पछिका नक्सा तस्विर तथा भिडियो फुटेजहरू पनि प्रस्तुत गरेका थिए। राष्ट्रपति रामचन्द्र पौडेलले पनि उद्धार र खोजी निरन्तर जारी रहने बताएका छन्। देशवासीको नाममा सम्बोधन गर्दै उनले कतिपय विषयमा सरकारलाई सचेत तुल्याउन लक्षित ठानिएको अभिव्यक्ति पनि दिएका छन्। प्रस्तुत छ एक रिपोर्ट। राष्ट्रपति पौडेलले उद्धार र राहतमा संलग्न सबै व्यक्ति संस्था र संगठनहरूको प्रशंसा गरेका छन्। अन्तर्राष्ट्रिय समुदायप्रति पनि सहयोगको निम्ति आभार प्रकट गरेका राष्ट्रपति पौडेलले आफन्तहरू सम्पर्कविहीन भएको पीड़ामा रहेकाहरूलाई आश्वस्त पार्दै भने
3: परिवारका सदस्य तथा साथी भाइहरूको खबरको प्रतीक्षामा रहनुभएका सबैलाई म खोजी तथा उद्धार कार्य निरन्तर रूपमा जारी रहनेछ भन्ने कुरामा स्वस्थ पार्न चाहन्छु।
4: उद्धार खोजी र राहत वितरणमा संघीय सरकारले स्थानीय र प्रदेश तहसँग समन्वय नगरेको भनी आलोचना भएको थियो। सरकारले त्यसको खण्डन गरिसकेको छ। राष्ट्रपति पौडेलले भने
3: सरकारबाट राज्यका स्थानीय लगायत सबै तह निकाय संरचना र पक्षसँग आवश्यक समन्वय गरेर काम भइरहेको छ भन्ने म विश्वास व्यक्त गर्दछु।
4: पीड़ामा परेका नागरिकले असन्तुष्टि र आक्रोश व्यक्त गर्दा सत्ता पक्षकै व्यक्तिहरू उल्टै उनीहरू विरूद्ध खनिने गरेको भन्दै आलोचना भएको थियो। प्रधानमन्त्री बालनले एकै क्षणमा आफ्नो संसार गुमाएकाहरूको आक्रोश पीड़ा व्यक्त गर्ने माध्यम भएको बताउँदै त्यसलाई संयमतापूर्वक सुन्नुपर्ने बताएका थिए। राष्ट्रपति पौडेलले पनि त्यही प्रसंग दोहोर्याउँदै भनेका छन्
3: पीड़ितका गुनासा र मागलाई आलोचनाका रूपमा होइन समाधानका लागि प्राप्त महत्वपूर्ण संकेतका रूपमा ग्रहण गर्न म सरकार तथा सम्बन्धित सबै निकायलाई आग्रह गर्दछु।
4: सम्बोधन अघि आजै राष्ट्रपति पौडेल बाढ़ी प्रभावित क्षेत्र पुगेका थिए। सरकारका अनुसार ती जिल्लाका होल्डिङ सेन्टरमा 3500 भन्दा धेरै विस्थापितहरूले आश्रय लिइरहेका छन्। राष्ट्रपतिले तीमध्ये केहीसँग भेट पनि गरेका थिए भन्छन् नुवाकोटबाट हाम्रो संवाददाता शक्तिमाया तामाङ।
0: आज नुवाकोटको बट्टार कभर हलमा राष्ट्रपति रामचन्द्र पौडेल अवलोकनको लागि आउँदै गरेको खबरसँगै आफूहरूमा खुशीको तरंग छाएको त्यहाँ बस्दै आएका पीड़ितहरूले बताए। होल्डिङ सेन्टरमा रहेका एकजना महिला र एकजना पुरूषले पीड़ितहरूको अवस्था र जिज्ञासा सहित राष्ट्रपति समक्ष राख्ने गरी तयारी रहेकोमा राख्न नपाएको भन्दै उनीहरूले गुनासो गरेका छन्। बुद्धिमान तामाङ
6: राष्ट्रको बाबु भइसकेपछि हामीलाई चाहिँ केही आसन पाउँछ भन्ने आशा थियो, केही निराश नहोस् भनेर केही जानकारीहरू दिन्छ कि भन्ने आशा थियो। उहाँको एउटा वक्तव्य सुन्नु पाएन, हामी पिरमा बसेको मान्छेलाई केही शान्त दिन्छ कि भनेर अपेक्षा गरेका थिए। सुरक्षा कर्मीले घेर उहाँ आउनुभयो जानुभयो।
0: होल्डिङ सेन्टरमा आएका राष्ट्रपति रामचन्द्र पौडेलले आफूहरूको बारेमा जिज्ञासा राखेको सन्तमाया तामाङले बताए। उनले भनिन्
7: राष्ट्रपतिजीले चाहिँ तपाईँहरूलाई कागजलाई के भाडा भनेर सोध्नुभयो। हामी परिवार चाहिँ सकुशलै छौ, सम्पत्ति चाहिँ अब केही पनि छैन, सबै भौतिक चाहिँ केही पनि छैन, खेती भइसक्यो भनेर भन्यौँ हामीले। चाहिँ अहिले चाहिँ आमा बुवा गुम्यो, दाजुभाइ गुम्यो, दिदी बहिनी गुम्यो भनेर भन्नुभयो सबैजनाले। सबैको दुःख देख्नुभयो, रोई गराई थियो त्यहाँ सबैजना, अनि त्यही भएर बोल्न सक्ने माहौल पनि भएन।
0: अवलोकन पश्चात बाढी प्रभावितहरूको पुनस्थापना सम्बन्धमा पक्कै बोल्नुहुन्छ भन्नेमा आशावादी रहेको पीड़ितहरू बताउँछन्। घर परिवार गुमाउँदाको पीड़ामा आज राष्ट्रपति शिविरमा आउँदै गरेको कुराले उत्साहित रहेको बताउँदै सुख बहादुर तामाङले भने
8: बाढी पीड़ितलाई सुरक्षित ठाउँमा यस्तो गर्छु भन्ने चाहिँ भन्छु होला भन्ने खप्त राख्छु होला भन्ने चाहिँ लागेको थियो, तर उहाँ आउनुभयो। अब बिस्तारी हुँदैछ, अब बिस्तारी हुन्छ भनेर चाहिँ जानुभयो।
0: सरकारले समयमा नीति तयार गरेर राहत वितरण, अनुदान, पुनस्थापना लगायत विषयलाई तदारूकता साथ काम गर्न आवश्यक रहेको कतिपय बताउँछन्। शक्तिमाया तामाङ, बीबीसी नुवाकोट।
4: अब अन्तिम विषय, बाढ़ीले निम्त्याएको विपदमा महँगी र अभावको मार खेप्न बाध्य भएको नागरिक गुनासो बढ़दो छ। काठमाडौँमा एलपी ग्यास हात पार्नु विलासिता जस्तो भएको छ। पसल पिच्छे चामल, दाल र तरकारीको मूल्य फरक फरक तोकिएको पाइन्छ। चिनीको भण्डारण धेरैतिर रित्तिएको बताइन्छ। एक उपभोक्तावादी संस्था कन्ज्युमर आई नेपालकी सभापति विमला खनाल भन्छन्
9: हुन त सरकार बनेदेखि अहिलेसम्म चाहिँ विपद अगाडिसम्म चाहिँ चामलमै 22.2% बढेको थियो है। अहिले चाहिँ अब के छ भनेदेखि एकाएक यो विपद पछि 120 रुपियाँको चिनी 140 रुपियाँ भएको छ। मौकाको फाइदा उठाएर जिरा मसिनो चामललाई हेर्ने हो भने 2400 बाट 2700 पुगेको छ। यो 12.5% चाहिँ बढेको देखिन्छ। उपभोक्ता चाहिँ एकातिर बाढी पहिरो होइन यस्तो विपदको उसमा चाहिँ घडीमा रोजगारी गुमाएका छन्, घरबार विहीन भएका छन्। अब यस्तो अवस्थामा पनि व्यापारीहरूले यो मौकाको फाइदा उठाएर यतिखेर नै हो हामीले चाहिँ फाइदा लिने भनेर विभिन्न बहानामा अब विपद त छँदैछ होइन, त्यत्रो अब बाढी गयो, घरबार विहीन भए, अब कृष्णगिरीमा पनि पहिरो आयो, यसको फाइदा उठाएर अहिले नाजायज यसको उपभोक्तालाई थोपिराखेको अवस्था छ।
10: जस्तो अब काठमाडौँमै पनि कृष्णगिरीको बाटो रोकिए पनि अर्को वैकल्पिक बाटोबाट ग्यास बाहेक त अरू आइरहेकै छ होइन, ग्यास पनि सिलिन्डर बाहिर भराएर ल्याउने भनिएको छ। अब यो किन भइरहेको छ त? यो
9: ग्यासको हेर्नुहोस् न, ग्यासको गाई जात्रा भएको छ। ग्यासमा अब सरकार साक्षी बसेर व्यवसायीहरूले मनोमानी गरेको अवस्था छ। किन भन्दाखेरि सरकार ल्याउन सक्छ नि त, हरेक अब ढुवानीहरू त्यसलाई दैनिक अत्यावश्यक वस्तुमा पर्छ कि ग्यास खाद्यान्न भन्ने कुराहरू चाहिँ यो मान्छे बाँच्नको लागि नभई नहुने कुरा आधारभूत आवश्यकताको वस्तु हो। यसलाई कम्तीमा पनि सरकारले गम्भीर भएर विभिन्न अब छ नि त सेनाको गाडी छ, सेनाका ट्रकहरू छन् होइन, त्यसमा राखेर राशन ग्यासहरू ढुवान गर्न सकिन्छ नि त। वैकल्पिक बाटो प्रयोग गर्नु पर्यो। कृष्ण भीरमा गयो त के भयो त, अरू बाटाहरू

0: यस्तो संकट ल्याउँछ भनेर हामी सोचेको थिएनौ। युवा जोश जाँगरका साथ आएको छ, यसले चाहिँ राम्रो काम गर्छ, हिजोका गरेका गति कमी कमजोरीहरू गर्दैन भनेर विश्वासका साथ अत्यधिक बहुमत दिएर यो सरकार ल्यायो। तर सरकार चाहिँ कता कता अलमलमा परेको जस्तो देखिएको छ।
1: तपाईँले भन्नुभयो जुन अत्यावश्यक छ
0: अस्त व्यस्त भयो, अहिले उपभोक्ताको दैनिक जीवन अस्त व्यस्त भयो, मूल्य वृद्धि अत्यधिक भयो, बजार अनुगमन फितलो भयो, बजार अनुगमन एकाङ्की भयो। हेर्नुहोस् अब एकातिर यो चाहिँ चपेटामा परेका छन्, सारा चाहिने मान्छेलाई बाँच्नै चाहिँ गाह्रो भइरहेको अवस्था छ, त्यसमाथि मूल्य वृद्धि यति थोपरिएको छ, फेरि कृत्रिम अभाव, यो ग्यासमा होइन 40,000 मेट्रिक टन अब ग्यासले पुग्ने ठाउँमा 1,00,000 मेट्रिक टन आइसक्यो भन्छ, अब आँखामा छारो हालेको कि के हो कि जनताले यो नपाएर इन्डक्सन प्रयोग गर्नु परेको छ, दाउरा बाल्न थालिसकेका छन्। हेर्नुहोस् काठमाडौँमै बसेर मान्छेलाई जिउ नै धौधौ भइसकेको छ, अब राज्य नभएको सरकार नभएको चाहिँ महसुस चाहिँ

गाई चराउन जानी न्युमा माया पिरिम लाउने मजेरीको ठेकी लुकाई दैखाएर आउने ठेकी हो कृष्ण बा।

रेडियो अरुण अरुण 97.6 MHz हरपल तपाईं सँगै अहिले बिहानको 5:30 बज्यो। अब सुन्नुहुनेछ नेपाली खबर।

0: आज विक्रम सम्वत 2083 साल भदौ 23 गते मंगलबार भदौ कृष्ण द्वादशी 8 सेप्टेम्बर सन् 2026 नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा खबर सहयात्री विनु शर्मा सँगै सरोज कोइरालाको नमस्कार।
1: यस नेपाली खबरका साथमा नबिल बैंक सधैं सँगै अघि। एनसी एग्रोटेकको उत्पादन च्याउ भनेकै राजा च्याउ।
2: जेएनजी विद्रोहपछि सत्ता फेरियो फेरिएन शैली। तीनवटै प्रतिवेदन अलपत्र। राहतमा सरकार असफल। राष्ट्रसंघमा प्रमाण सहित प्रस्तुत हुन प्रधानमन्त्रीलाई सुझाव। निजामती विधेयकमा 55-30 व्यवस्थामा सहमति। लगायतका खबर आजको विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले अन्नपूर्ण दैनिकमा छापिएको भगवानलाई चढ़ाएको भेटी बाढ़ी पीड़ित राहत कोषमा शीर्षकको शुभ समाचार।
0: भगवान श्रीकृष्ण प्रतिको आस्थाले चढ़ाइएको भेटी अब विपदमा परेका नागरिकको जीवनमा सहयोगी बन्ने भएको छ। विराटनगरमा शनिबार राति सम्पन्न 59 श्री राधाकृष्ण रथ यात्राका क्रममा श्रद्धालु भक्तजनबाट संकलन भएको 2,82,000 रूपियाँ भटेगोशी बाढ़ी पीड़ितको राहतमा प्रयोग गरिने भएको हो। रथयात्रा सकिएपछि संकलित भेटी रकम आइतबार बिहान गणना गरिएको थियो। श्री राधाकृष्ण रथयात्रा मूल समारोह समितिका संयोजक कैलाश रेग्मी अनुसार रथयात्राका क्रममा भक्तजनबाट उक्त रकम संकलन भएको हो। समितिले यसपटक रथयात्रामा संकलित भेटीलाई धार्मिक प्रयोजनमा मात्र सीमित नगरी विपदमा परेका नागरिकको सहयोगमा लगाउने निर्णय गरेको छ। संकलित सम्पूर्ण रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार राहत कोषमा जम्मा गरिने संयोजक रेग्मीले बताए।
3: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो। जे पनि बचत गरिहाल, बिस्तारै यो बानी स्वभाव बन्ने भयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो। अनि त महिनाभरिमा कुत्रिके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी नहो सधैँ किन एक नास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
4: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?
5: ए भतिज, त एकाएक शाकाहारी भइस रे, कमजोर होला है कमजोर।
6: ल काका, भेजिटेरियन हुँदैमा कमजोर भइन्छ र? बजारमा जति पनि तागतिलो खानेकुरा छँदैछ नि।
5: जे पाए त्यही खालास, अनि रोगले समात्ला।
6: कहाँ काका पनि, अहिले बजारमा अर्ग्यानिक पोसिलो र स्वादिलो च्याउहरूको राजा राजा च्याउ आएको छ। न रोगको डर, न त पैसा नै धेरै लाग्ने।
4: आजकल मेरो भान्सामा नै राजा च्याउ नै पाक्छ।
1: स्वादिलो पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ। एनसीए ग्रुटेकको उत्पादन।
5: आहा, राजा च्याउ त साँच्चीकै च्याउको राजै रहेछ नि।
7: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब पहिलो पृष्ठका खबर। जेएनजी आन्दोलनको एक वर्ष, परिवर्तन भयो आशा अनुरूप काम भएन शीर्षकमा खबर छ। एक वर्ष अघि सड़कमा निस्किएको जेएनजी पुस्ताले केवल सरकारसँग मात्र नभई राज्य संचालनको पुरानो शैलीमाथि नै प्रश्न उठाएको थियो। सरकारले सामाजिक सञ्जालमाथि लगाएको प्रतिबन्ध यसको तत्कालिक ट्रिगर बनेको थियो भने गहिरो बेरोजगारी, नातावाद, कृपावाद र राज्यको अनुत्तरदायी चरित्र यसका मूल संरचनागत कारण थिए। गत वर्ष भदौ 23 र 24 गते निराशाबाट आक्रोशित युवाको त्यो आवाज केही घण्टामै सड़कबाट सत्ताको केन्द्रसम्म पुग्यो। त्यसपछि नेपालमा जे भयो त्यो सामान्य सरकार परिवर्तन मात्र थिएन, त्यसले नयाँ पुस्तालाई सुशासनको भारी बोकाएर सत्तामा पुर्यायो। नयाँ पुस्ताले सुशासनको त्यो महँगो भारी सफल रूपमा गन्तव्यमा पुर्याउला कि परम्परागत राजनीतिको चक्र व्यूहमा फस्ला, यसबारे समीक्षा पनि हुन थालेको छ। राजनीतिक विश्लेषकहरू नयाँ पुस्ताको सरकारले गर्न खोजेका कतिपय विषयमा अलमल देखिए पनि नियतमा प्रश्न उठाइहाल्ने बेला नभएको तर्क गर्छन्। अहिलेको सरकारमा काम पनि हुटहुटी प्रस्फुटन भइराखेको र हिजोको तुलनामा सक्रिय पनि देखिएको राजनीतिक विश्लेषक पुरञ्जन आचार्य बताउँछन्। सरकारका काम युवाहरूको सोच अनुसार पनि छैन, निराशा जन्मन पनि दिएको छैन। उनी भन्छन् कतिपय कुराहरूमा परिपक्वताको खाँचो देखिन्छ, कतिपय विषयमा कम बुझेको देखिन्छ, तर नियतमा शंका देखिन्न। सरकार बनेको 2 वर्षसम्म आलोचना गर्न नहुने पनि उनको भनाई छ। उनका अनुसार राजनैतिक विषयमा प्रश्न गर्न सकिन्छ, लगानीको वातावरण बन्न नसकेको विषयमा प्रश्न गर्न सकिन्छ, रोजगारी सृजनाको विषय पनि अघि बढ़ेको देखिँदैन, कमजोरी सच्याउँदै अघि बढ़न सरकारलाई उनी सुझाव दिन्छन्। उनका अनुसार भोटेको सिबाड़ीको विपदमा जुन ढंगले रकम उठेको छ त्यो सकारात्मक छ। प्रतिनिधि सभा मात्र युवाको अरू निकाय सबै पुरानैको हुँदा एउटा खुट्टाले मात्रै स्ट्रेन्थ लिन सक्दैन, त्यसकारणले सरकारले काम गर्न नसकेको देखिन्छ। भ्रष्टाचार नियन्त्रण गर्न हिजोका समय खराब भनेर एक्सनमा जाँदा झन कठिन हुने, नयाँ र पुराना पुस्ताको वैचारिक लड़ाई समेत देखिएको अहिलेको अवस्थामा सरकार सफल हुन संसदमा मात्र नभई अन्य निकायमा पनि उहाँहरूको बाहुल्य हुनुपर्ने विश्लेषण गरिएको छ। त्यस्तै जेएनजी आन्दोलनका शहीद अभिषेक चौलागाईका पिता दिनेश त्यतिबेला नेपाल प्रहरीमा जागिरे थिए, उनी अहिले त्यहाँ छैनन्, राजीनामा दिएर बसेका छन्। नेपालमा गत वर्षको भदौ 23 र 24 गते जेएनजी आन्दोलन भएको थियो। नेपाल प्रहरीले जुन दिन निर्दोष मेरो छोरा अभिषेकलाई गोली हालेको थाहा पाए त्यही दिनदेखि मैले प्रहरीको जागिर छोड़िदिए, उनले भने छोरा मारिएको बेला म नेपाल प्रहरीमै बसेर कसरी काम गर्न सक्थे र उनका अनुसार आन्दोलनका बेला उनी भक्तपुरको नगरकोटमा ड्यूटीमा थिए। त्यस्तै तीनवटै प्रतिवेदन अलपत्र उपशीर्षकमा पनि खबर छ, मुलुकमा भ्रष्टाचार र व्यतिथि अन्त्य गरी सुशासन कायम गर्न जेएनजी युवाले गरेको आन्दोलनको एक वर्ष पुगेको छ। गत वर्षको भदौ 23 र 24 गते भएको आन्दोलनको बलमा तत्कालीन सरकार अपदस्थ भयो, नयाँ चुनावी सरकार बन्यो र नयाँ सरकारको सिफारिशमा तत्कालीन प्रतिनिधि सभा विघटन भए चुनाव मिति तोकियो। आन्दोलनका क्रममा 76 जनाको ज्यान गयो, सरकारी सम्पदा धरोहर र निजी सम्पत्तिमा तोड़फोड़सँगै आगो लगाइयो। छानबिनका लागि बनेका तीनवटा आयोग समितिका सिफारिश सरकारले कार्यान्वयन नगर्दा आन्दोलनमा ज्यान गुमाउनेका परिवार र घाइतेमाथि अन्याय भएको छ भने देशको बहुल्य धरोहर र संरचनामा आगो लगाउनेले पनि उन्मुक्ति पाइरहेका छन्। यसबाट जेएनजी आन्दोलन विषयमा तथ्य बाहिर ल्याउन नचाहेको समेत प्रष्ट भएको छ। जेएनजी आन्दोलनको एक वर्ष परिवर्तन भयो, आशा अनुरूप काम भएन शीर्षकमा आजको नागरिक दैनिकमा यो खबर छ।
0: अन्नपूर्ण पोस्टले जेएनजी विद्रोहको एक वर्ष सत्ता फेरियो शासनको शैली फेरिएन शीर्षकमा खबर छापेको छ। सामाजिक सञ्जाल प्रतिबन्धको विरोधबाट शुरू भएको जेएनजी आन्दोलनले ठिक एक वर्ष अघि काठमाडौँका सड़क तताएको थियो। भदौ 23 र 24 गते हिंसात्मक बनेको सोही आन्दोलनको रापले तत्कालीन सरकार अपदस्थ भयो, वर्षौंदेखि कायम राजनीतिक संरचना हल्लायो, युवा पुस्तालाई राज्य सत्ताको केन्द्रमा पुर्यायो। आन्दोलनको जगमा सत्ता फेरियो, सांसद फेरिए र नयाँ अनुहारहरू सिंहदरबार पुगे, तर जुन सुशासन पारदर्शिता र भ्रष्टाचार नियन्त्रणको नारामा युवा सड़कमा उत्रिएका थिए त्यसको व्यवहारिक अनुभूति आम नागरिकले अझै गर्न सकेका छैनन्। एक वर्ष अघिको भदौ 23 र 24 गतेको समय नेपाली राजनीतिक इतिहासमा एउटा अभूतपूर्व र त्रासदीपूर्ण मोड़का रूपमा दर्ज भएको छ। सामाजिक सञ्जालमाथि लगाइएको प्रतिबन्ध फुकुवा गर्नुपर्ने र राज्यका हरेक निकायमा व्याप्त भ्रष्टाचार अन्त्य हुनुपर्ने माग राखेर युवाहरू सड़कमा उत्रिएका थिए, तर प्रदर्शनले तीव्र रूप लिँदै जाँदा परिस्थिति नियन्त्रण बाहिर गयो। प्रदर्शनका क्रममा राज्य पक्ष र आन्दोलनकारीबीच भएका हिंसात्मक झडपमा परि 76 जनाले ज्यान गुमाए, मारिएका मध्ये 12 जनाको शवको अहिलेसम्म पनि शनाखत हुन सकेको छैन। संविधानविद निलाम्बर आचार्य भन्नुहुन्छ, भत्किसकेको संविधानलाई पुनः ट्र्याकमा ल्याएर संवैधानिक व्यवस्थाको पुनर्स्थापना गरिएको छ भने बहुमतको सरकार बन्नै सक्दैन भन्ने भ्रम गलत साबित भएको छ। यता ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालका पूर्व अध्यक्ष भरत थापा भन्नुहुन्छ, पछिल्ला केही महिनामा ठूला भ्रष्टाचारमा जिम्मेवार व्यक्तिको प्रत्यक्ष संलग्नता नदेखिए पनि साना साना विषय र सार्वजनिक सेवा प्रवाहका अनियमितता भने चलिरहेका छन्। जेएनजी विद्रोहको एक वर्ष बलियो सरकारको कमजोर सेवा प्रवाह भन्दै अन्नपूर्ण पोस्टले छापेको खबर हो यो। जेएनजी विद्रोहको एक वर्ष सत्ता फेरियो शासनको शैली फेरिएन शीर्षकमा।
2: सत्ता बदलेका जेएनजी घाइते र शहीद परिवार सोध्छन् हाम्रो भविष्य कहिले बदलिन्छ शीर्षकमा खबर छ। कालीमाटी स्थित स्पार्क केयर हेल्थ अस्पतालको बेडमा पल्टिरहेका सर्लाइका राकेश महतोको एउटै सपना छ, चुरुक्क उठु अनि टुकु टुकु हिँडेर घर जान सकु। भ्रष्टाचार विरूद्ध आवाज उठाउँदै सड़कमा उत्रेका उनी सुरक्षाकर्मीको गोली लागेर घाइते भएपछि एक वर्षदेखि अस्पतालको सयामै छन्। तत्कालीन सरकारले केही सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाएपछि 23 भदौ 2083 भएको जेएनजी आन्दोलन र 24 भदौको प्रदर्शनमा 76 जनाले ज्यान गुमाए भने 2638 जना घाइते भए। तिनै घाइते मध्येका 25 वर्षीय महतो आफैलाई सोधिरहन्छन् अब त्यसै गरी उठेर हिँड्न सक्ने कहिले होला। घाइते भए लगत्तै उनको कोखा भन्दा मुनिको भाग चल्दैन थियो। म जिउदो लास स्वस्थै थिए। राकेशले आफूमा आएको परिवर्तन सुनाउँदै भने अहिले त आफै व्हील चेयरमा बसेर गुड्न सक्ने भएको छु। जेएनजी आन्दोलन अघि कमर्स क्याम्पसमा स्नातक पढ़िरहेका उनी लोकसेवाको तयारी समेत गरिरहेका थिए। घरको आर्थिक स्थिति कमजोर भए पनि राकेशको सोच थियो भाइलाई जसरी पनि पढ़ाएर सरकारी जागिरको लायक बनाउँछु। तर देशमा व्याप्त भ्रष्टाचार नातावाद र कृपावादका कारण उदेक भइसकेका दाजुभाइ गत वर्षको 23 भदौमा सघै सड़कमा उत्रिएका थिए। शान्तिपूर्ण आन्दोलन भइरहेको समयमा 12:30 बजेपछि अचानक गोलीको आवाज सुनिन थाले। संसद भवन अगाडि अर्का प्रदर्शनका दैलेखका दिपेन्द्र बस्नेतको टाउकोमा सुरक्षाकर्मीको गोली लाग्यो। त्यो देखेर उनलाई हामी बचाउन गयौं। त्यही बेला पछाडिबाट सुरक्षाकर्मीले फायर गर्यो। मलाई कोखामा गोली लाग्यो र ढले महतोले सम्झे। गोली उनको कोखाको दाहिनेतिरबाट छेडेर देब्रेतिर पुगेर अड्किएको थियो। त्यस दिन गोली लागेर ढलेका महतोको 3 दिनपछि मात्र होस आयो। जति बेला उनीहरू जस्ता जेएनजीले गरेको आन्दोलनको बलमा पूर्व प्रधान न्यायाधीश सुशीला कार्की प्रधानमन्त्री बन्ने प्रक्रिया अघि बढ़िसकेको थियो। उच्च स्तरीय कार्यदल गठन गरी राहत क्षतिपूर्ति निशुल्क स्वास्थ्य उपचार तथा मनोसामाजिक परामर्श निशुल्क शिक्षा रोजगारी सामाजिक सुरक्षाको सुनिश्चितता गर्ने सम्झौता र प्रतिबद्धतालाई सरकारले व्यवस्था गरेकोमा जेएनजी आन्दोलनका घाइतेहरू आक्रोशित भएका छन्। सत्ता बदलेका जेएनजी घाइते र शहीद परिवार सोध्छन् हाम्रो भविष्य कहिले बदलिन्छ शीर्षकमा आजको कान्तिपुर दैनिकमा यो खबर छ।
0: जेएनजी अगुवा उपार्जन चामलिङका अनुसार जेएनजी आन्दोलनको 1 वर्ष नेपालका लागि र अझ विशेष गरेर युवा नेतृत्वको लागि ठूलो परीक्षा जस्तो रहयो। जेएनजी मुभमेन्टपछि प्रश्न आलोचना र मुद्दा सहित सड़कमा आएको पुस्ताले मुलुकलाई नयाँ दिशा निर्देश नयाँ आदर्श र नयाँ सन्देश दिएको थियो। उनी भन्छन् बितेको 1 वर्षमा आफ्नै निर्देशन आदर्श र आदेशप्रति कति इमान्दार र जिम्मेवार देखियौं भन्ने कुरा आफैले आफैलाई परीक्षा लिएको जस्तो भयो। आन्दोलनपछि 1 वर्ष नयाँ पुस्ताका लागि आफैले उठाएका आदर्श मुद्दा र प्रतिबद्धताप्रति कति इमान्दार र जिम्मेवार रहन सकियो भन्ने परीक्षणको समय बनेको छ। जेएनजी दिवसका सन्दर्भमा जेएनजी अगुवा चामलिङले यस्तो बताएका हुन्। 1 वर्ष अघि आजकै दिन अर्थात 23 भदौमा काठमाण्डुका सड़कमा जेएनजी युवा जम्मा भएका थिए। त्यसबाट शुरू भएको आन्दोलनले सत्ता बदल्यो अनि नयाँ ढंगको राजनीतिक परिस्थिति सिर्जना गर्यो। यसको स्मरणमा सरकारले सार्वजनिक विदा नै दिएको छ। जेएनजी आन्दोलनको जगमा भएको निर्वाचन र निर्वाचनपछिको सरकारका सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमल सिन्हाका नजरमा जेएनजी आन्दोलनको प्रमुख मुद्दा सुशासन थियो। अर्थात जेएनजी आन्दोलनमा युवा भीड़ले प्रश्न सामाजिक सञ्जाल बन्दको विरोध मात्रै गरेका थिएनन्। उनीहरूले भ्रष्टाचार नियन्त्रण सुशासनका साथै राज्य कसका लागि हो भनेर प्रश्न समेत गरेका थिए। जेएनजी आन्दोलनको 1 वर्षका उपलब्धिहरू यस्ता छन्। पुराना दल को वर्चस्वमा धक्का, संसद र सरकारमा युवाको वर्चस्व, सड़कको आवाज, मतादेशमा रूपान्तरण, सबै दलमा पुस्तान्तरणको बहस तीव्र, राजनीतिको केन्द्रमा युवाको मुद्दा र यो अवधिमा अपेक्षाहरू यथावत रहेका मुख्य मुद्दाहरू यस्ता छन्। भ्रष्टाचार नियन्त्रण भयो, सरकारी सेवा छिटो खै, युवाका लागि पर्याप्त रोजगारी कहिले, विदेश पलायन किन रोकिएन, राजनीतिक नियुक्तिमा खै मेरिटोक्रेसी, ठेक्का र सार्वजनिक खरिदमा पारदर्शी बढ़्यो, राजनीतिक दलभित्रको आन्तरिक लोकतन्त्र कति सुधारियो। यो खबरका मुख्य मुद्दाहरू हुन् यी। उपलब्धि र अपेक्षा यथावत उपशीर्षकमा पछिल्लो समयसम्म यथावत रहेका प्रश्नहरू बुदागत रूपमा छापिएको हो। बदलियो सत्ता बदलिएन प्रश्न शीर्षकमा मध्याह राष्ट्रिय दैनिकमा छापिएको यो खबर हो।
2: भुटेकोशी नदीमा आएको विनाशकारी बाढ़ीपछि प्रभावित क्षेत्रमा तीनवटै सुरक्षा निकायले खोज तथा उद्धार अभियानलाई निरन्तरता दिइरहेका छन्। बाढ़ीले पुर्याएको क्षतिको गहिरो घाउ अझै निको भएको छैन, तर प्रभावित नागरिकको अर्को पीड़ा बनेको छ समयमै राहत नपाउनु। बाढ़ी आएको लामो समय बितिसक्दा पनि भुटेकोशी र त्रिशुली नदी आसपासका प्रभावित बस्तीमा खाद्यान्न, खानेपानी, औषधि तथा अत्यावश्यक सामग्रीको अभाव कायमै रहेको स्थानीयको गुनासो छ। त्यसका विभिन्न स्थानबाट ठूलो परिमाणमा राहत सामग्री संकलन भइरहेको भए पनि ती सामग्री प्रभावित नागरिकसम्म अपेक्षित गतिमा नपुगेको भन्दै सरकारको कार्यशैलीप्रति आक्रोश बढ़दै गएको छ। बाढ़ीपछि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले सञ्चालन गरेको खोज तथा उद्धार अभियान भने प्रभावित क्षेत्रका नागरिकदेखि स्थानीय तहसम्म प्रशंसित भइरहेको छ। ताडीमा फँसेका नागरिकको उद्धार, जोखिमपूर्ण स्थानमा पुगेर खोजी तथा बेपत्ताको सम्भावित क्षेत्रमा सञ्चालन गरिएको अभियानमा सुरक्षा निकायले खेलेको भूमिकालाई स्थानीयले उच्च मूल्याङ्कन गरेका छन्। तर सुरक्षा निकायको प्राथमिकता अहिले पनि उद्धारमै केन्द्रित छ। विशेष गरी भुटेकोशी तथा त्रिशुली नदी आसपासका क्षेत्रमा रहेका ठूलो संख्याका जलविद्युत आयोजनामा बाढ़ीपछि फँसेका वा सम्पर्कविहीन भएका कर्मचारी तथा कामदारको खोजी गर्न सुरक्षा फौज परिचालन गर्नुपर्ने अवस्था छ। जोखिमपूर्ण भूगोल, क्षतिग्रस्त सड़क तथा पुल र नदीको तीव्र बहावका बीच सुरक्षाकर्मीको ठूलो जनशक्ति, उद्धार तथा खोजीमै खटिनु पर्दा राहत वितरण लगायतका काममा उनीहरूको प्रत्यक्ष संलग्नता सीमित भएको स्थानीयको भनाई छ। सुरक्षा निकायलाई राहत वितरणमा दोष दिन मिल्दैन, उनीहरू त ज्यान बचाउन जोखिम मोलेर खटिएका छन्। स्थानीयको भनाई छ, समस्या राहत व्यवस्थापन र वितरण प्रणालीमा देखिएको छ। स्थानीय तहका जनप्रतिनिधिहरू संघीय सरकारले स्थानीय सरकारसँग पर्याप्त समन्वय नगरी राहत तथा पुनर्स्थापनाका काम अघि बढ़ाउन खोज्दा समस्या थपिएको बताउँछन्। उनीहरूका अनुसार प्रभावित नागरिकको वास्तविक संख्या, घरधुरीको अवस्था, तत्काल आवश्यक सामग्री र जोखिममा रहेका बस्तीबारे सबैभन्दा नजिकको जानकारी स्थानीय तहसँग हुन्छ। तर स्थानीय सरकारलाई पर्याप्त जिम्मेवारी र स्रोत नदी केन्द्रबाटै सबै काम सञ्चालन गर्न खोज्दा राहत वितरण ढिलाइ भएको उनीहरूको आरोप छ। भोटेगोशी बाढ़ीपछि उद्धारमा सुरक्षा निकाय सफल, राहतमा सरकार असफल शीर्षकमा आजको नेपाल समाचार पत्र दैनिकमा यो खबर छ।